0: देवहुति नाम गरिएकी महारानीको घरबाट साक्षात्कार परब्रह्म परमात्माको प्रादुर्भाव हुन आँट्यो। नौवटा छोरी उहाँको जन्मिसकेको छ। यसरी सांसारिक खेलमा परमात्माले आफ्नो भक्तलाई बाँधी बक्सेको छ। तब आफ्नो विवेक र विचारले कोही काम हुन सक्दैन, दैवाधीन छ महाराज सारा कुरा। देवताको अधिकार भित्रको कुरो हो, त्यो प्रकृति सम्मतको कुरो छ, त कसैले पनि चाहँदा केही कुरा हुन सक्दैन। उहाँको विचार त होला एउटा छोरो जन्मन साथ हिँडिदिइहाल्छु भन्ने विचार थियो, तर नौ नौवटा छोरी सयौं वर्ष विमानमा दौडान कष्ट यस कारणबाट उहाँलाई आनन्द त त्यो त थिएन। कर्दम प्रजापतिलाई महारानीलाई आनन्द थियो, आफ्नै ठाउँमा थियो, तर कर्दम प्रजापतिलाई चाहिँ योग अभ्यासमै आनन्द आउँथ्यो उहाँलाई। तर उहाँले बहुत कष्ट भोग्नुभयो, यो त मैले यहाँहरू समक्ष प्रस्तुत गरेँ। र महाराज परीक्षित गाजुरमा सुखदेव स्वामीले श्रीमद् भागवतको महत्वपूर्ण कथाको बारेमा देवहुती महारानीको र कर्दम प्रजापतिको सम्वादको वर्णन र उहाँले नौवटा छोरी जन्माएको र बाँकी हंस एक छोराले पुत्र प्राप्ति गर्नको लागि तयारी भएर भगवानको अवतार अवतरण हुन आँटेको साक्षात उपदेशको उपाख्यान प्रस्तुत गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
0: स्वर्गवासी श्री पाँच बडा महारानी ऐश्वर्य राज्य लक्ष्मी देवी शाह र उहाँका सकल परिवार र एवं नातेदार सबैको त्यहाँ भएको जब दशौं जनाको एकै घटनामा उहाँहरूको आत्माले दिवांगत प्राप्त गर्यो, त्यस सन्दर्भलाई लिएर स्वर्गवासी राजा र रानीको र राजपरिवारका अन्य सदस्यहरूको दिवांगत आत्मालाई चिर शान्तिको कामना गर्दै केवल यस महायज्ञमा नेपाल अहिंसावादी मञ्च र श्री पाँच ऐश्वर्य स्वास्थ्योपचार केन्द्रको तत्वावधानमा सञ्चालित श्रीमद् भागवत महायज्ञ 2061 काठमाडौँ महानगरपालिका अर्थात् यो सानो गौचर। यस सन्दर्भमा श्रीमद् भागवत महापुराणको प्रारम्भ आज गर्यौं। हिजो राष्ट्रकवि माध प्रसाद घिमरेज्यूबाट यस यज्ञलाई समुद्घाटन गर्नुभयो र यस यज्ञको शुभारम्भ नारायणहटे राज दरबारको दक्षिणपट्टिको ढोकाबाट शोभायात्रा गर्दै धेरै नरनारीहरूले कलश यात्रा गरेर यहाँ आइपुग्नुभयो र अनि त्यस कथाको प्रारम्भ भएको छ। यसको संयोजक अर्थात् यसमा धेरै समितिहरू हुनुहुन्छ, उपसमितिहरू हुनुहुन्छ र त्यसपछिबाट यसमा समितिको संयोजकमा श्रीमती इन्दिरा मल्ल हुनुहुन्छ, जसले यस महायज्ञलाई पूर्ण सफलता गरी यसबाट रहेको अवशेष रूपी धनराशिबाट स्वर्गवासी राजा वीरेन्द्र ऐश्वर्यको प्रतिष्ठान तयारी गरी केवल ठुला ठुला हस्पिटल र अनि असहाय बाल वृद्ध महिलाहरूको लागि सहायता कोषको स्थापना गर्ने यस यज्ञले आयोजना गरेको छ। पण्डाल ठुलो छ, काठमाडौँको मुटुमा हो र फेरि हामी कथा वाचन गर्ने र कि अहिलेसम्म नेपालमा हामी कथा वाचन गर्न गइसकेपछि सबैको ध्यान पैसामा हुन्छ, फेरि यस्तो बानी बिग्रिएको छ मान्छेको। नारायण प्रसाद पोखरेल कथा भन्न गएपछि उनले भनेका ठाउँमा लाखौं लाख करोड रुपियाँ उठ्छ भन्ने एउटा जनमानसमा लहर छ अहिले मेची महाकाली। अस्ति मात्रै म उदयपुर सङ्घबाट आएको एउटा वृद्ध आश्रम निर्माण गर्नको लागि करिब करिब 73-74 लाख रुपियाँ उठाएर आएको र अस्ति राति मात्रै आइपुगेर हिजो बिहान यस कार्यक्रमको उद्घाटन भयो, अथवा आजबाट कथाको प्रारम्भ भइहाल्यो। यस्तै कार्यक्रम यो सक्नासाथ फेरि अर्को ठाउँमा अर्को ठाउँमा अर्को ठाउँमा क्रम जारी छ, किनभने मानिसहरू सरकारले को मुख ताक्ने अवस्था पनि छैन, दिइरहने अवस्था पनि छैन र यसैले शीत उभाएर घैला भर्ने प्रक्रियामा स्वर्गवासी राजा रानीको जब दिवांगत भइसकेपछि हाम्रो त करिब करिब अहिले पनि त्यो चोट छँदैछ, तर एक वर्षसम्मको लागि त मानिसहरूलाई सबैलाई अँधेरोपन, कता कता हृदयमा चोट, कसैलाई पनि जब एक यस किसिमले ओहो अब यत्तिकै हो जिन्दगी को पोखिए भन्ने जस्तोको भावनाको ओतप्रोत थियो र अहिले तृतीय वर्षको प्रारम्भ भइसकेको छ सरकारको स्वर्गारोहण भएको पनि र त्यस अवस्थामा हामीले केही गरेर त्यो सच्चा श्रद्धाञ्जली गर्न सकिन्छ कि भनेर 19 गते सरकारको तेस्रो पुण्यतिथि र त्यस कारणले गर्दाखेरि 19 गते समापन समारोह गर्ने गरी यो दुईटा संस्थाको ज्वाइन्टले यस कार्यक्रमको प्रायोजन भएको छ। यसमा आज दुईजना व्यक्तिहरूले उच्च रकमले प्रस्तुत गर्नुभएको छ, जसमध्येमा यस महायज्ञमा सहयोग गर्नुहुने महानुभावहरूमा श्री युग प्रसाद धमला यस महायज्ञको लागि 51,001 रुपियाँले प्रस्तुत हुनुभएको छ भने कमला शर्मा बाँसबारीबाट 51,001 रुपियाँले उहाँ पनि प्रस्तुत हुनुभएको छ। दुईजना व्यक्तिहरू सभा नायकमा उहाँहरू प्रस्तुत भइसक्नु भएको छ। हामीले 1 रुपियाँबाट जब 20,00,000सम्मको वर्गीकरण क्राइटेरिया बनाएका छौँ, जस्तो जस्तो किसिमबाट जुन रकममा छिर्न सक्छ त्यसै किसिमको एउटा इतिहासको पद्धति उहाँहरूसँग गाँसेर राख्ने प्रावधान समितिले अप्नाएको छ। यसैले यहाँहरू तन मन धन वचनले सहयोग

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ज।
1: शान्तिको अग्रदूत गौतम बुद्धको जन्म भएको देश जहाँ हरेक दिन अशान्ति छ, निर्मला पन्त जस्तै छोरीले न्याय नपाएको देश जहाँ हरेक दिन निर्मला जस्ती नारीहरू बलात्कृत भइराखेकी छिन्, कोरोनाले थलिँदा पनि सत्ताकै लागि मरि मेट्ने नेता जन्मिएको देश जहाँ गरिब जनता भोक भोकै मरिराखेका छन्, न अक्सिजनको सहारा पाएका छन् न कुनै उपचार, हो यही पीडा र वेदनाले जन्मिएको गीत

प्रवीण थापा र किशन अर्यालको शब्द संगीतमा रहेको यो गीतको सीआरबीटी नम्बर 016-0022-277, पीआरबीटी नम्बर 60-52-91-64।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक। अहिले बिहानको ठीक 8 बजेको छ। मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ट्ज।

नमस्कार। राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था निस्टो नेपालद्वारा सञ्चालित नेपालको पहिलो अर्थ रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज र अमरटिका प्रतिष्ठान नेपालद्वारा सञ्चालित रेडियो 92 मेगाहर्ज एकसाथ प्रसारण भइराखेको बिहान 8 बजेको समृद्ध खबरमा यहाँहरूलाई स्वागत छ। प्राविधिक कक्षको मित्र स्मृति लामिछानेसँगै समाचार कक्षबाट म नन्दा नागी। यहाँहरूले यो प्रसारण गण्डकी प्रदेशभर एफएम ब्यान्डको 92.6 मेगाहर्ज र

0: पशुपति क्षेत्रमा तीजको सुरक्षा व्यवस्था कडा। 7 बजेसम्म 9000ले गरे पशुपति क्षेत्रको दर्शन। भोटेकोसी बाढी हिम पहिरोको कारण तथ्य सहित प्रतिवेदन सार्वजनिक। गुल्मीमा तीज मनाउन माइत हिँडेकी महिलालाई खोलाले बगायो, अवस्था अज्ञात। लमजुङमा धेरै भारी वर्षा र 11 जिल्लामा भारी वर्षा। 15 महाधिवेशनका विषयमा छलफल गर्न सानेपामा गगन थापापछि काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु। महाधिवेशनको तयारीमा जुट्यो काङ्ग्रेसको असन्तोष समूह। बाढीले पूर्वाधारमा मात्र करिब 2 खर्ब क्षति, पुनर्निर्माणमा 5 खर्ब आवश्यक। कृष्णभीरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी पास गराइयो, बिहिबारबाट 2 तर्फी चल्ने। चिनिया राष्ट्रपति सी जिनपिङले विश्वमा अब शक्तिका बलमा मनोमानी नचल्ने। इरान, इराक र टर्कीले मध्यपूर्व बढ्दो तनाव। कप्पनको अब उपाधि जित्ने एसिया कपका लागि छनौट भएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किए।
1: यो हो खोजमूलक विषयवस्तुको संघालो, समृद्ध खबर, समृद्ध खबर, समृद्ध खबर।
0: अब समाचार विस्तारमा। हरितालिका तीजको अवसरमा काठमाडौँ पशुपति स्थित मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। दर्शनार्थीको भिडलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा, उद्धार, स्वास्थ्य, खानेपानी तथा ट्राफिक व्यवस्थापन सहितको सेवा सञ्चालन गरेका छन्। पशुपति क्षेत्रमा बिहान 3:15 बजेदेखि नै 4 ढोका खुल्ला गरिएको थियो। बिहान 7 बजेसम्म करिब 9000 दर्शनार्थीले पशुपतिनाथको दर्शन गरिसकेका छन् भने करिब 3000 दर्शनार्थी दर्शनका लागि लाइनमा रहेको प्रहरीले जनाएको छ। दर्शनार्थीलाई सहज रूपमा दर्शन गराउन प्रहरीले सहजीकरणसँगै सूचना प्रवाह, हराएका व्यक्तिको खोजी तथा परिवारसँग पुनर्मिलन, स्वास्थ्य शिविर र ट्राफिक व्यवस्थापन लगायतका सेवा प्रदान गरिरहेको छ। सुरक्षा व्यवस्थापनका लागि सीसीटीभी, ड्रोन तथा संचार प्रविधिको प्रयोग गरिएको छ। सादा पोसाकका प्रहरी तथा वर्दीमा महिला पुरुष र विपद उद्धारका प्रहरी परिचालन गरी पशुपति क्षेत्रको सुरक्षा निगरानी बढाइएको छ। 2 शिफ्टमा सुरक्षा व्यवस्थापन मिलाइएको र त्यसका लागि 2500 भन्दा बढी प्रहरी परिचालन गरिएको छ। 1 शिफ्टमा करिब 1250 प्रहरी खटिएका छन्। यसै गरी सशस्त्र प्रहरी बल नेपालले पशुपति क्षेत्रमा सुरक्षा, स्वास्थ्य र खानेपानी सेवा सहित करिब 800 जनशक्ति परिचालन गरेको छ। गैराती 2 बजेदेखि नै दर्शनार्थी व्यवस्थापन, शक्ति सुरक्षा र स्वास्थ्य सेवाका लागि सशस्त्र प्रहरी परिचालन गरिएको थियो। मन्दिर परिसरमा नेपाल एफईएफ अस्पताल, बलम्पुटार महिला चिकित्सक हरिको मेडिकल टोली र एम्बुलेन्स तैनात गरिएको छ। प्रधान कार्यालयबाट खानेपानी ट्याङ्की सहितको टोली पनि रातिदेखि नै परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पशुपति क्षेत्रको राम मन्दिर नजिक बागमती नदी किनारमा गोताखोर सहितको उद्धार टोलीलाई समेत तयारी अवस्थामा राखिएको छ। सरकारले गत भदौ 10 गते भोटेकोसी र त्रिशुली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्याङ्क सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोजना अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक्स इभान्स अर्थात् हिम पहिरोको कारण बाढी आएको हो। भयानक हिम पहिरो भन्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार यो बाढी रसुवागढीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो। तीव्र वेगले बाढीले पूर्व सूचनाका लागि समय नै नदी किनारामा रहेका रसुवागढी, स्यार्फुबेसी, बेत्रावती र मलेखुका महत्त्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाएर महत्त्वपूर्ण रूपमा बन्द नष्ट गरिएको छ। यद्यपि छोटो समयमै भए पनि रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नलपरासी र चितवनका प्रभावित क्षेत्रमा 6,48,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा उल्लेख छ। बाढीपछि माथिल्लो लेहेन्दे खोला क्षेत्रमा

दुईवटा नयाँ अवस्थित ताल बनेका छन्। यो ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औलाएको छ। यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम्स नदी अनुगमन प्रणाली जडान गरिएको छ। गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। मुसिकोट नगरपालिका 5 इन्द्रगौडा घर भएकी अन्दाजी 28-29 वर्षीय कल्पना पुन आइतबार साँझ माइती घरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। प्रहरीका अनुसार उनी मुसिकोट 5 स्थित घरबाट इस्मान गाउँपालिका 4 हुलामा रहेको माइती घरमा जाने क्रममा आइतबार साँझ करिब 7 बजे निस्सी खोलाले खोला तर्दै थिइन्। सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन राउतको कमाण्डमा 4 जनाको टोली घटनास्थलतर्फ खटिएको छ। यस्तै प्रहरी चौकी पौदी आमर राईबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा 4 जनाको टोली पनि खोजी तथा उद्धारका लागि परिचालन गरेको प्रहरीले जनाएको छ। प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ता पुनको खोजी भइरहेको छ। उनको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। पछिल्लो 24 घण्टामा देशका केही ठाउँमा मध्यदेखि धेरै भारी वर्षा भएको छ। मौसम पूर्वमान महाशाखाका अनुसार लमजुङमा धेरै भारी वर्षा भएको छ भने कास्की, सिन्धुपाल्चोक, काठमाडौँ लगायत धेरै ठाउँमा भारी वर्षा भएको छ। महाशाखाका अनुसार लमजुङको फलेनीमा 116.2 मिलिमिटर वर्षा मापन भएको छ भने भुजुङ स्टेसनमा 91.4 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै कास्कीको याङ्जाकोटमा 93.2 र सिक्लेसमा 83.4, सिन्धुपाल्चोकको डुङ्गे र काठमाडौँको सुन्दरी जल स्टेसनमा 89.6 मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्लो 24 घण्टामा 50 मिलिमिटरभन्दा धेरै अर्थात् भारी वर्षा हुने जिल्लाहरू धेरै रहेका छन्। स्याङ्जा, बागलुङ, पाल्पा, सुर्खेत, रुकुम पश्चिम, दैलेख, मकवानपुर र खोटाङमा भारी वर्षा भएको छ। 24 घण्टाको अवधिमा 100-200 मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने 200 मिलिमिटरभन्दा पनि धेरै वर्षा मापन हुनुलाई पनि भारी वर्षा मानिन्छ। यस्तै 50-100 मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र 10-50 मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ। आज पनि देशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार कोशी, कर्णाली, बागमती, गण्डकी, लुम्बिनीका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ। आगामी 15 केन्द्रीय महाधिवेशनका विषयमा छलफल गर्न नेपाली काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिको बैठक 3:30 बजेदेखि सुरु भएको छ। बैठक 2 बजे बोलाइएको थियो तर केन्द्रीय कार्यालय सम्पादन समितिका सदस्यहरू केही ढिलो गरी उपस्थित भएका कारण बैठक ढिलो सुरु भएको पार्टीले जनाएको छ। नेपाली काङ्ग्रेसभित्र असन्तुष्ट समूह महाधिवेशनको तयारीमा जुटेको छ। महाधिवेशनका लागि विभिन्न समिति गठनका लागि छलफल भइरहेको समूहको नेता गुरु बराले जानकारी दिनुभयो। उहाँका अनुसार निर्वाचन समितिदेखि अन्य आवश्यक समिति गठन गर्नका लागि छलफल भएको हो। समूहले 15 केन्द्रीय महाधिवेशन आगामी 2083 साल मङ्सिर 21, 22 र 23 गते काठमाडौँमा गर्ने निर्णय गरेको छ। सार्वजनिक कार्यतालिका अनुसार असोज 15 गते वडा अधिवेशन, असोज 20 गते पालिका अधिवेशन र असोज 23 गते प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुनेछ। यस्तै कार्तिक 15 गते जिल्ला अधिवेशन र मङ्सिर 4 गते 7 प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ। यसका लागि अहिले विभिन्न समिति गठन गर्नका लागि बैठक जारी गरिएको छ। रसुवा भोटेकोशी बाढीले पूर्वाधार क्षेत्रमा
मात्र करिब 2 खर्ब बराबरको क्षति भएको पाइएको छ। सरकारले गठन गरेको रसुवा भोटेकोसी बाढी 2083 द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीले पूर्वधारमा मात्र 1,72,34 करोड बराबर क्षति भएको पाइएको छ। सो पूर्वधार पुनर्निर्माणका लागि 4,73,57 करोड रुपियाँ बराबर आवश्यक हुनेछ। बाढीले ऊर्जा क्षेत्र, जलविद्युत आयोजना र प्रसारण लाइनमा सबैभन्दा धेरै 1,34,69 करोड बराबरको क्षति भएको छ। यस क्षेत्रको पुनर्निर्माणमा मात्र 3,90,00,000 बराबर रकम आवश्यक पर्ने आकलन गरेको छ। नवीकरणीय ऊर्जामा 56 करोड बराबरको क्षति भएको छ। सडकमा 22 अर्ब रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ, जसको पुनर्निर्माणमा 55,18,00,000 भन्दा धेरै लाग्ने अनुमान सरकारको छ। पुलमा 11,53,00,000 बराबरको क्षति भएको छ। पुल निर्माणमा 18,06,00,000 बराबर लाग्ने अनुमान छ। टेलिकम क्षेत्रमा 62 करोड बराबरको क्षति पुगेकोमा पुनर्निर्माणमा अझै 1 अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ। 2 बुलडोजर प्रयोग गरेर सडक सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकेसँगै केही बेर अघिबाट आंशिक रूपमा सञ्चालनमा आएको हो। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवाजात गराइएको सडक विभागका महानिर्देशक डाक्टर विजय जैसीले जानकारी दिनुभएको छ। भित्तामा नालीको काम बाँकी भएकाले बिहिबारबाट त्यो काम सकेर दुईतर्फी नै सञ्चालनमा ल्याइने पनि उहाँले बताउनुभयो। यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भार वहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो। गत भदौ 10 गते गएको त्रिशुली बाढीका कारण कृष्णभीर सडक कटान हुँदा सडक अवरुद्ध भएको थियो। त्यस यथा सो मार्ग भएर चल्ने ठुला तथा साना सवारी साधनहरू वैकल्पिक बाटो प्रयोग गर्दै काठमाडौँ आवागमन गरिरहेका थिए। खबरमा अब पालो भएको छ विदेशको समाचारको। चिनिया राष्ट्रपति सी जिनपिङले विश्वमा अब शक्तिका बलमा मनोमानी लाद्ने परम्परा चल्न नहुने बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स देशहरूको 18 शिखर सम्मेलनका क्रममा राष्ट्रपति सी जिनपिङले यस्तो बताउनु भएको हो। सम्मेलनको दोस्रो सत्रलाई सम्बोधन गर्दै सी जिनपिङले नै सही भन्ने सोचलाई विश्वका देशहरूले धेरै पहिले नै त्यागिसक्नुपर्ने बताउनुभयो। विश्वका सबैभन्दा ठूला वा साना, धनी वा गरिब सम्मानका हकदार रहेको बताउनु भएको छ। राष्ट्रपति सी जिनपिङ वर्तमान विश्व परिस्थिति निकै अस्थिर रहेकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार यस्तो अवस्थामा ब्रिक्स देशहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै विकसित देशहरूलाई एकजुट गर्नुपर्ने र विश्वमा शान्ति तथा स्थिरता कायम गर्न सकारात्मक शक्तिका रूपमा काम गर्न समेत। इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द फैलिनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैदेव अब्बास अराक्चीले हिजो टर्की र इराकका विदेश मन्त्रीसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हाकान फिदामनसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाबारे छलफल गर्दै तनाव थप बढ्न नदिन र द्वन्द अन्त्य क्षेत्रमा फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभएको चिनिया समाचार संस्था सिहानले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि उहाँहरूबीच सहमति भएको छ। यसैगरी इराकका विदेश मन्त्री फुआद हुमेनसँगको टेलिफोन वार्तामा अराक्चीले दोपक्षीय सम्बन्ध क्षेत्रीय घटनाबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र
स्थिरता कायम राख्न तथा आवश्यक समन्वयनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ। खबरमा पालो रहेको छ खेल समाचारको। एससिसी प्रिमियम कपको उपाधि जित्दै एसिया कपका लागि छनौट भएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। विदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थक, शुभेच्छुक तथा नेपाल क्रिकेट सङ्घका पदाधिकारीहरूले भव्य स्वागत गर्नुभएको छ। उपाधि जितेर एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली टोलीका खेलाडीलाई समर्थकहरूले फूलमाला खादासहित स्वागत गरेका थिए। टोलीको सफलताले नेपाली क्रिकेट समर्थनमा थप उत्साह र खुसी छाएको छ। शनिबार मलेसियामा फाइनलमा युएईलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियम कपको च्याम्पियन बनेको थियो। उत्कृष्ट प्रदर्शन गरेको नेपालले उपाधिसँगै अर्को वर्ष हुने एसिया कपमा स्थान बनाएको छ। यिनै खबरहरू सँगै हामी खबरको अन्त्यमा आएका छौँ। खबरको अन्त्यमा यस प्रसारणका मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक। पशुपति क्षेत्रमा तीजको सुरक्षा व्यवस्था कडा। 7 बजेसम्म 9,000 गरे पशुपतिको दर्शन। भोटेपछि बाढी हिम पहिरोको कारण तथ्यसहित प्रतिवेदन सार्वजनिक। गुल्मीमा तीज मनाउन माइत जान हिँडेकी महिलालाई खोलाले बगायो, अवस्था अज्ञात। लमजुङमा धेरै भारी, 11 जिल्लामा भारी वर्षा। पन्ध्रौं महाधिवेशनका विषयमा छलफल गर्न सानिपामा गगन थापा पछि काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिले बैठक सुरु। महाधिवेशनको तयारीमा जुटो काङ्ग्रेसको असन्तुष्ट समूह पनि। बाढीले पूर्वधारमा मात्र करिब 2 खर्ब क्षति। पुननिर्माणमा 5 अर्ब आवश्यक। कृष्णभीरमा रोकिएका ग्यास, बुलेट र हेभी सवारी पास गराइयो, बिहिबारबाट 2 तर्फी चल्ने। चिनिया राष्ट्रपति सी जिनपिङले विश्वमा अब शक्तिका बलमा मनोमानी नचल्ने। इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ्दो तनाव। कपको उपाधि जित्दै एसिया कपका लागि छनौट भएको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो। हस् त, यिनै खबरहरू सहित बिहान 8 बजेको समृद्ध खबरको हामी अन्त्यमा आइसकेका छौँ। यति बेलसम्म समाचार सुन्नुभयो श्रोता सबैलाई धन्यवाद। धन्यवाद छ प्राविधिक मित्र स्मृति लामिछानेलाई पनि। समाचार कक्षबाट मलाई बिदा माग्दछु। नमस्कार, शुभ बिहानी।

0: बाबु
1: हजुर आमा
0: ल तिज पनि आइसक्यो बाबु तिमी भोलि बिहान सबेरै उठेर बहिनीलाई लिन जानु पर्यो
1: म जान्दा जाने भोलि घाँस पनि खानु छ भैँसीलाई तिन दिन भैँसीको घाँस काटेर ल्याएर सकियो
0: यसले काट्छ नि घाँस
2: नगराइकन बस्छ बुढी।

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले बिहानको ठीक 9 बजेको साथ मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज

0: म यहाँ चियाखाना आएको होइन बहिनीको स्वर त कति मिठो रहेछ ऊ पर मेरो दोहोरी साँझ छ गीत गाउनुहुन्छ त
1: हुन्छ आउँछु

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक
2: अहिले बिहानको ठिक 10 बजेको छ।

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: नमस्ते, अहिले हजुर सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समृद्ध नेपाल। सुन्दै गर्नुहोस् है।
1: आमा, के म छोरी भएर जन्मिनु पाप हो? किन मलाई अर्काको घर पठायो? किन किन आमा, किन पराई बनायो? बाबा, म बाँचेर पनि मरिरहेकी छु। तिम्रा शत्रुको अगाडि बाँचेको अभिनय गरिरहेकी छु। अर्को जुनी त मलाई

0: 92 थुप्लो 6 मेगाहर्ज
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले दिउँसोको ठीक 12 बजेको छ।
2: आर्थिक समुन्नतिका लागि उद्यमशील बनौ र सकेसम्म स्वदेशमै रोजगारी सिर्जना गरौ। जनचेतनाका लागि
3: नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज

0: हाम्रो परिकल्पना गरिबी मुक्त, समृद्ध र समावेशी नयाँ नेपालको स्थापना।
1: जनचेतनाको लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz।
2: रेडियो समृद्ध नेपाल सुन्नुहुन्छ, म पनि सुन्छु, अरू पनि सुन्नु है।
1: गरिबी विरुद्ध समृद्धि ल्याउन आपसी सद्भाव र एकताका साथ अघि बढौ।
0: जनचेतनाका लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz।
3: माथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त, र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। नेपाल खबरमा अब पूरा खबर। आज तीज पर्व मनाइँदैछ। विगतमा तीज आउनु हप्तौं अघि रौनक शुरू हुन्थ्यो, तीजका गीत घन्किन्थे, नाचगान, दर खाने लगायतका कार्यक्रम हुन्थे। तर गएको भदौ 10 गतेको भोटेकोसी बाढीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोर्खा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढ़ीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भने भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहलपहल र भीड़भाड़ भने छैन। यसपालि तीज खल्लो लागेको भक्तजनले बताएका छन्। बाढ़ी तथा विपदबाट धनजनको क्षति भएकाले उल्लासका साथ मनाउन नसकेको पशुपति दर्शनका लागि पुगेका भक्तजनहरूको भनाइ छ। भक्तजनले यसपटक तीजको व्रत तथा पूजासँगै बाढ़ी तथा विपदबाट प्रभावित परिवारको उद्धार, घाइतेको उपचार र देशमा शान्तिको कामना गरेका छन्। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तीजका अवसरमा सामाजिक सञ्जाल मार्फत सम्पूर्णमा हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको छ। जाजरकोटको नलगाड नगरपालिका 1 र 2 बीचमा पर्ने बौलाहा खोलामा गैराती बाढ़ी आएको छ। बाढ़ीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोला बढ़ेको आवाज सुनेपछि भागेका उडा नम्बर 1 का वडा अध्यक्ष धनबहादुर महरले बताउनुभयो। बाढ़ीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। जाजरकोट रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सड़क अवरूद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दालाई समस्या भएको छ। अवरूद्ध सड़क खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पोहोर साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढेको छ। गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा 12 लाख भन्दा धेरै सिलिण्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिण्डर ग्यास बिक्री भएकामा यस वर्ष साउनमा 40,36,364 ग्यास बिक्री भएको तथ्याङ्क छ। यस्तै पोहोर भदौमा 33,55,907 ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकन सहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत छ। निगमले पछिल्लो 28 दिनमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिण्डर ग्यास काठमाडौँ उपत्यकामा बिक्री वितरण भइरहेको तथ्याङ्कले देखाउँछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुस्ताङमा हुन लागेको घर पोझ्याङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा, तीजको दिन आज सुन चाँदीको भाव घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै
1: गरिबी विरुद्ध समृद्धि ल्याउन आपसी सद्भाव र एकताका साथ अघि बढौं।
0: जनचेतनाका लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz।
6: हाम्रो परिकल्पना गरिबी मुक्त, समृद्ध र समावेशी नयाँ नेपालको स्थापना।
1: जनचेतनाको लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz।
0: आर्थिक समुन्नतिका लागि उद्यमशील बनौ र सकेसम्म स्वदेशमै रोजगारी सिर्जना गरौं। जनचेतनाका लागि
1: नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz।
7: लघु वित्तीय सेवा लिई आत्मनिर्भर बनाऊ, कर्जा लिई व्यवसाय गर्ने बानी बसालौ। जनचेतनाको लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz।

सकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई, जाजरकोटको बौलाहा खोलामा बाढी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरूद्ध लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने दुई दिने घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर पझुङ गाउँपालिकाले यसअघि सबै पालिकाहरूलाई पत्राचार गरेको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिकाहरूले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घर पझुङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबरदारीका लागि सम्मेलन महत्वपूर्ण रहेको उहाँको भनाइ छ। दुई दिने सम्मेलनले घर पझुङ घोषणापत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घर पझुङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। तीजको दिन आज सोमबार सुनचाँदीको भाव घटेको छ। सुन आज तोलामा 1200 रुपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 1200 रुपियाँले बढेको थियो। आज नेपाल सुनचाँदी व्यवसाय महासंघ अनुसार सुन हिजो तोलाको 3,02,000 रुपियाँमा कारोबार भएकामा आज घटेर 3,01,000 रुपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलामा 60 रुपियाँले बढेर चाँदी तोलाको 4,360 रुपियाँमा कारोबार भएकामा आज 40 रुपियाँले घटेर तोलाको 4,620 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रूसमा डिजेलको आपूर्ति केही कठिनाई उत्पन्न भएको बताउनुभयो। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको व्यवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रूसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रूसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा समेत समस्या परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रूसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रूस विश्व बजारमा डिजेलको महत्वपूर्ण आपूर्तिकर्ता मध्य एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ। अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधिसँगै एसिया कपमा पुगेको नेपाली क्रिकेट टोली गैराती मलेसियाबाट स्वदेश फर्कियो। स्वदेश फर्किएको टोलीलाई बधाई दिँदै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्गाले एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउनु भएको छ। उहाँले देश बाहिर गएर प्रतियोगिता जित्नु सहज नरहेको र अहिलेको टोलीले ठूलो उपलब्धि प्राप्त गरेको उल्लेख गर्नु भएको छ। सचिव खड्गाले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढाएको भन्दै आउँदा प्रतियोगिताहरूमा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय तर्फका कप्तान सन्दीप लामिछानेले देश विपदको पीडामा रहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले खुशी ल्याउन सकेकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन्। शनिबार युएलाई 44 रनले पराजित गर्दै नेपालले एसिसी प्रिमियर कपको उपाधि जितेको हो। साथै दोस्रो पटक एसिया कपमा पुग्न समेत नेपाल सफल भएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढीको विपदले यस वर्षको तीज खल्लो, प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई। जाजरकोटको बौलाहा खोलामा बाढी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरुद्ध। पोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा। काठमाडौँमा 10 दिनमा 4,00,000 सिलिन्डर ग्यास वितरण भएको तथ्याङ्क। रूसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त। र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र ujaloonline.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

संसार मानव अधिकार र विकासको संवाहक यो हो नेपालको पहिलो अर्थ रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगा 92.6 मेगा।

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज

नमस्कार, दिउँसो एक बजेको खबर अपडेटमा प्राविधिक कक्षकी मित्र सुषमा परसाईसँगै समाचार कक्षबाट म अरुणा देवकोटाको स्वागत छ। यहाँहरूले यो प्रसारण गण्डकी प्रदेशभर एफएम ब्यान्डको 92.6 MHz र 92 MHz मार्फत प्रत्यक्ष र विश्वभर इन्टरनेट अनलाइनको www.nestoefm.org, समृद्ध fm.org, हाम्रो पात्रो र फेसबुक लाइभ मार्फत प्रत्यक्ष सुन्न सक्नुहुन्छ। यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनको लाम लागेको छ। हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। बिहानको समयमा भक्तजनले सहज रूपमा लाइनमा बसेर आराध्य भगवान पशुपतिनाथको दर्शन गरिरहेका छन्। बिहान लाइनमा बसेको आधा घण्टामा व्रतालुले दर्शन गरेर फर्कन सक्ने अवस्था छ। बिहान पख भदौरे झरीका बावजुद पनि भक्तजन लाइनमा बसेर दर्शन गरिरहेको कोषले जनाएको छ। तीज पर्वका अवसरमा आज पशुपति क्षेत्रमा 4,000 सुरक्षाकर्मीका साथै 24 धार्मिक एवं सामाजिक संस्थाका 855 स्वयंसेवक खटाइएको कोषले जनाएको छ। दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था, सानो सदाव्रत सत्तल, तिलगङ्गा, उमाकुण्ड, जय बागेश्वरी र गौशालामा व्यवस्था गरिएको छ। हरितालिका पर्वका अवसरमा आज पशुपतिनाथका साथै देशैभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको लाइन लागेको छ। राजधानीका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्र स्थित मखन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा लगायत नेपालभरिकै सबै शिव मन्दिरमा भक्तजनको लाइन लागेको छ। विगतमा भने तीज आउनु अघि रौनक सुरु हुन्थ्यो, तीजका गीत घन्किन्थे, नाचगान, दर खाने लगायतका कार्यक्रम हुन्थ्यो। तर गएको भदौ 10 गतेको भोटेको शिवबाडीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीडा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोर्खा मात्रै होइन देशका अरू ठाउँमा पनि यो विपदको पीडा अझै छ। बाढीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढीबाट अहिलेसम्म 1,388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5,000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज विशौं दिन पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भइरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिहरूसँग सिंहदरबारमा छलफल गर्नुभएको छ। नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुँका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख र प्रतिनिधि सभा सदस्यहरू छलफलमा सहभागी हुनुभएको छ। छलफलमा बाढीपछिको अवस्था, वर्तमान परिस्थिति, चाल्नुपर्ने कदम र पुनस्थापनाका विषयमा समीक्षा गरिए। प्रधानमन्त्री बालेन्द्र शाह विपद संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलमा जुट्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बिहान 11 बजेबाट नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुँका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यहरूसँग छलफल शुरू भएको छ। प्रभावित क्षेत्रमा बाढीपछिको अवस्था बारे समीक्षा, अहिलेको परिस्थिति र अब चाल्नुपर्ने कदम र पुनस्थापना लगायतका विषयमा छलफल केन्द्रित रहेको छ। भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीमा परि हालसम्म 1,392 जनाको मृत्यु भएको छ भने 4,089 जना अझै सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्।
प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शवमध्ये 542 पुरुष, 336 महिला र 514 आंशिक अङ्ग रहेका छन्, जसमध्ये 103 शवको शनाखत गरी आफन्तलाई हस्तान्तरण गरिसकेको छ। पहिचान हुन नसकेका बाँकी शवको डीएनए परीक्षण मार्फत शनाखत गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बेपत्ता सूचीमा 2907 नेपाली

बाढी प्रभावित क्षेत्रबाट 9,287 जना घाइतेलाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा 6,407 पुरुष, 2,830 महिला र पहिचान नखुलेका 50 जना छन्। उनीहरूमध्ये 2,781 जनालाई हाल सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखेर प्राथमिक उपचार तथा राहतको व्यवस्था मिलाइएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने दुई दिने गरपजोङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक गरपजोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 3600 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागी हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पझोङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। आइतबारको तुलनामा सोमबार सुनको भाव तोलामा 1,200 र चाँदीको 40 रुपियाँले घटेको छ। मूल्य घटेसँगै सोमबार छापावाला सुनको भाव प्रतितोला 3,01,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ। यसअघि आइतबार सुनको भाव प्रतितोला 3,02,200 रुपियाँ रहेको थियो। यस्तै आइतबार प्रतितोला 4,660 रुपियाँमा कारोबार भएको असली चाँदीको भाव सोमबार घटेर 4,620 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रूसमा डिजेलको आपूर्तिमा केही कठिनाई उत्पन्न भएको बताउनु भएको छ। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिना अघि रूसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रूसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा असर परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रूसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रूस विश्व बजारमा डिजेलको महत्वपूर्ण आपूर्तिकर्ता मध्ये एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ। अर्कोतर्फ मध्यपूर्वको तनाव र इरानसँग सम्बन्धित युद्धका कारण पनि अन्तर्राष्ट्रिय तेल आपूर्तिमा असर पारिरहेको छ। यो अवस्थाका बीच अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग रूसका इन्धन सम्बन्धी संरचनामाथिको आक्रमण रोक्न आग्रह गर्नुभएको हो। युक्रेनले भने रूसको ऊर्जा क्षेत्रलाई लक्षित गर्नु आफ्नो युद्ध रणनीतिको महत्वपूर्ण हिस्सा भएको बताउँदै आएको छ। भारतले अफगानिस्तानलाई पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरुण जेटली रंगशालामा अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गरेको हो। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाउनुभयो। उहाँले 7 चौका र 7 छक्का प्रहार गर्नुभएको थियो। यस्तै ईशान किशनले 33 बलमा 42 रन बनाउनुभयो। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 156 रन बनाएको थियो। अफगानिस्तानका अजम तुल्लाह ओमर जाईले 64 रन बनाउनुभएको

थियो भने मोहम्मद नाबीले 33 रन जोड्नु भएको थियो। भारतका हर्षदीप सिंहले 3 विकेटले लिनुभएको थियो। अफगानिस्तानका नाबीले भारतका 2 विकेट लिए। अभिषेक शर्माको आक्रामक ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै 3 खेलको श्रृङ्खलामा अग्रता लिएको छ। 3 खेलको T20 श्रृङ्खला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। हस्त, दिउँसो 1 बजेको खबर अपडेट अहिलेलाई यति नै। खबरको अर्को बुलेटिनमा हजुर हाम्रो भेट हुने नै छ। समाचार कक्षबाट म अरुणा देवकोटा सहित हामी सबै विदा माग्छौ। यहाँहरूको समय शुभ रहोस्। नमस्कार।

0: 92.6 MHz.
1: रेडियो समुदाय नेपाल सुन्नुहुन्छ 92.6 MHz.

0: यो गोरी र कान्छी हुँदाखेरि गाउँ उज्यालो हुन्थ्यो।
1: हो त नि, तिज आए महिनौदेखि नाचगाच गर्दै हिँड्थे।
2: तिनीहरूको डोली अनमाको पनि त 9 वर्ष भइसक्यो नि, होइन साथीहरू?
3: हो नि, एउटीलाई जुम्ला, एउटीलाई तराई दिए, बरै छोरीको जात अर्कैकै आँगन भरिलो पार्नु पर्ने जात, के गर्नु।

0: हाम्रो परिकल्पना गरिबी मुक्त, समृद्ध र समावेशी नयाँ नेपालको स्थापना।
1: जनचेतनाको लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: छ ठिक छ नि सुन्नु अनि त्यसपछि त्यो बिमारी त होइन म गाडीको फोन गर्छु है त्यो नम्बर नम्बर
1: हजुर
0: कहाँ हो
1: हामी घरमै छौँ
0: घरमै अहिलेसम्म हामी यहाँ घुम्न जाने कुरा भइसक्यो अस्ति त जग्गा बिक्री भयो नि त अहिलेसम्म खतरा पैसा आइरहेछ
1: अब के गर्ने त
0: अनि त्यो पैसाले हामी घुम्न जान लाग्यो कुन सर रे बालेन त सर अनि गाडीमा सर चारजना अर्किकाल्ला नि भन ल ल है

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले दिउँसोको ठीक 2 बजेको छ।

0: आर्थिक समुन्नतिका लागि उद्यमशील बनौं र सकेसम्म स्वदेशमै रोजगारी सिर्जना गरौं। जनचेतनाका लागि
1: नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

मिठो कुराहरू एकैपटक धेरै खायो भने तितो हुन सक्छ। त्यो कारणले अब हामीले केही दिन तपाईँलाई कुराउँछौँ चरित्रहीन चारको प्रतीक्षा गर्नुहोला। नाइँ नाइँ, अर्को वर्ष होइन, हामी केही दिनमै तपाईँको माझमा आउँछौँ। हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।

0: गरिबी विरुद्ध समृद्धि ल्याउन आपसी सद्भाव र एकताका साथ अघि बढौं।
1: जनचेतनाका लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

लघु वित्तीय सेवा लिई आत्मनिर्भर बनाऊ, कर्जा लिई व्यवसाय गर्ने बानी बसालौ। जनचेतनाको लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले अपराह्नको ठीक 4 बजेको छ।

नमस्कार। आर्थिक खबरको सङ्गालो दिउँसो 4 बजेको अर्थ समाचारमा यहाँहरूलाई स्वागत छ। प्राविधिक कक्षकी मित्र सुषमा परसाईसँगै समाचार कक्षबाट म अस्मिता जीसी। यहाँहरूले यो प्रसारण गण्डकी प्रदेशभर एफएम ब्यान्डको 92.6 MHz र 92 MHz मार्फत प्रत्यक्ष र विश्वभर इन्टरनेट अनलाइनको www.nestroefm.org, समृद्ध एफएम .org र हाम्रो पात्रो मार्फत प्रत्यक्ष सुन्न सक्नुहुन्छ। अब समाचार विस्तारमा। साइन रेसुङ्गा डेभलपमेन्ट ब्याङ्कले आर्थिक वर्ष 2082-83 लागि 16% लाभांश वितरण गर्ने भएको छ। ब्याङ्क सञ्चालन समितिको बैठकले उक्त आर्थिक वर्षको वितरण योग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल 16% लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमा 6% बोनस सेयर र 10% नगद लाभांश करसहित रहेका छन्। हाल बैङ्कको चुक्ता पुँजी 5,02,19,72,721.93 रुपियाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयर धनीलाई वितरण गरिने ब्याङ्कले जनाएको छ। बैंक तथा वित्तीय संस्थाका एटीएमबाट अवश्य रुपैयाँ दरका नोट समेत निकालिन पाइने व्यवस्था गर्ने नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै हाल एटीएमबाट 1,500 रुपैयाँ दरका नोट मात्र वितरण भइरहेकोमा 100 रुपैयाँ दरका नोट समेत उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको छ। राष्ट्र बैङ्कका अनुसार ग्राहकबाट एटीएम मार्फत 100 रुपैयाँ दरका नोट पनि वितरण गर्नुपर्ने माग बेला बेलामा आउने गरेको छ। नजिकै गरेको महान चाडका अवसरमा बैङ्क तथा वित्तीय संस्थामा साना दरका नोट साट्ने ग्राहकको भिड उल्लेख्य रूपमा बढ्न सक्ने आकलन समेत केन्द्रीय बैङ्कले गरेको छ। यसलाई ध्यानमा राख्दै सर्वसाधारणको सुविधा तथा चाड पर्वका समयमा बैङ्कमा हुने भिड व्यवस्थापनका लागि एटीएमबाटै 100 रुपैयाँ नोट निकाल्न सक्ने व्यवस्था मिलाउने निर्देशन दिइएको हो। आज तीजको दिन सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला 1,200 रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला 3,02,200 रुपैयाँ रहेको सुनको मूल्य आज 3,01,000 रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य आज तोलामा 40 रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला 4,660 रुपैयाँ रहेको चाँदीको मूल्य आज 4,620 रुपैयाँ कायम भएको छ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर 1 को खरिद दरमा 1,72.59 रुपैयाँ र बिक्री दरमा 1,53.19 रुपैयाँ निर्धारण गरिएको छ। युरोपियन युरो 1 को खरिद दरमा 1,77 रुपैयाँ, बिक्री दरमा 1,77.70 रुपैयाँ। युके पाउन्ड स्टर्लिङ 1 को खरिद दरमा 206.29 रुपैयाँ र बिक्री दरमा 207.11 रुपैयाँ। स्विस फ्रैंक 1 को खरिद दरमा 186.91 रुपैयाँ र बिक्री दरमा 187.64 रुपैयाँ कायम गरिएको छ। अस्ट्रेलियन डलर 1 को खरिद दरमा 109.41 रुपैयाँ र बिक्री दरमा 109.84 रुपैयाँ। क्यानेडियन डलर 1 को खरिद दरमा 110 रुपैयाँ र बिक्री दरमा 110.44 रुपैयाँ। सिङ्गापुर डलर 1 को खरिद दरमा 120.42 रुपैयाँ र बिक्री दरमा 120.89 रुपैयाँ तोकिएको छ। उत्तरी सीमा नाका रसुवागढी जोड्ने
कोरिडोरमा आएको बाढीका कारण स्थानीय व्यापार, अन्तर्राष्ट्रिय ढुवानी र कृषि क्षेत्र तहस नहस भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदन अनुसार गत भदौ 10 गते भुटेकुसीमा आएको बाढीले उत्पादनशील क्षेत्रमा 34,28,53,00,000 प्रत्यक्ष क्षति र व्यवसाय ठप्प हुँदा 1,16,08,89,00,000 आर्थिक नोक्सानी गरी कुल 1,50,36,42,00,000 रुपियाँको धक्का लागेको प्रतिवेदनले जनाएको छ। बाढी कोरिडोरका करिब 4,800 व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन्। सबैभन्दा बढी असर होटेल तथा रेस्टुरेन्ट 1,259 र थोक तथा खुद्रा व्यापार 1,212 परेको छ। यातायात साधन तथा होटल पूर्वाधारमा व्यापार व्यापक भौतिक क्षति पुग्नका साथै व्यापार अवरुद्ध हुँदा 40,00,000,000 कारोबार घुमेको छ। यस क्षेत्रको पुनरुत्थानका लागि 45,45,00,000,000 रुपियाँ आवश्यक पर्ने प्रतिवेदनले जनाएको छ। भोटेकुसी नदीमा आएको बाढीका कारण देशले गुमाउनु पर्ने धनजनको क्षति र पीडा, अर्थतन्त्र गतिशील हुन नसक्दा, वित्तीय क्षेत्रमा चुकिएको तरलता, जेन्जे आन्दोलनपछि उद्यमी व्यापारमा उठ्न नसकेको मनोबल र शेयर बजारमा आएको निरन्तर गिरावटको पृष्ठभूमिमा प्रधानमन्त्री बालेन शाहले शुक्रबार देशका प्रमुख उद्यमीहरूको समूहसँग छलफल गरेका छन्। निजी क्षेत्रका समस्या सुन्न तथा उनीहरूलाई लगानी र आर्थिक गतिशीलता बढाउन प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त छलफलले तरङ्ग ल्याएको छ। छलफलमा सहभागी उद्यमी व्यवसायीहरू निकै उत्साही देखिएका छन्। उनीहरूले प्रधानमन्त्रीको तारिफ गर्दै फेसबुकमा विचार राख्नुका साथै सञ्चार माध्यममा अन्तर्वार्ता समेत दिएका

उपलब्ध तथ्याङ्क अनुसार मार्च 2026 समग्र बैंकिङ क्षेत्रमा खराब कर्जा अनुपात 32.7% पुगेको छ। मार्च 2025 यसको अनुपात 24.6% थियो। डिसेम्बर 2025 31.2% पुगेको खराब कर्जा त्यसपछिको 3 महिनापछि थप 1.5% बढेको देखिन्छ। एक वर्ष अवधिमा भने खराब कर्जा अनुपात 8.1% बढेको छ। बैङ्कको प्रकृति अनुसार हेर्दा पूर्ण इस्लामिक बैङ्कहरूमा अवस्था सबैभन्दा गम्भीर देखिएको छ। यो बैङ्कको खराब कर्जा मार्च 2025 29.2% मार्च 2026 58.4% पुगेको छ। चौथो पुस्ताका बैङ्कहरूको खराब कर्जा पनि 44.4% बढेर 52.2% पुगेको छ। हस् त, दिउँसो 4 बजेको अर्थ समाचार अहिलेलाई यति नै। खबरको अर्को बुलेटिनमा हजुर हाम्रो भेट हुने नै छ। समाचार कक्षबाट म अस्मिता जीसी सहित हामी सबै बिदा माग्छौ। यहाँहरूको बाँकी समय शुभ रहोस्। नमस्कार।

0: हाम्रो परिकल्पना गरिबी मुक्त, समृद्ध र समावेशी नयाँ नेपालको स्थापना
1: जनचेतनाको लागि नेस्ट नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz।
2: के भयो?
3: म कोही कोहीसँग बोलेको छैन।
4: म पनि कोही कोहीसँग बोलेको छैन।

0: गरिबी विरुद्ध समृद्धि ल्याउन आपसी सद्भाव र एकताका साथ अघि बढौं।
1: जनचेतनाका लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले साँझको ठीक 5 बजेको छ।

नमस्कार, साँझ 5 बजेको समृद्ध खबर अपडेटमा यहाँहरूलाई स्वागत छ। प्राविधिक कक्षकी मित्र स्मृति लामिछानेसँगै समाचार कक्षबाट म अस्मिता जीसी। यहाँहरूले यो प्रसारण गण्डकी प्रतिस्पर प्रत्यक्ष र इन्टरनेट अनलाइनको www.nestofm.org र हाम्रो पात्रसँगै फेसबुक लाइभबाट प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। अब समाचार विस्तारमा। प्रदेश सरकारले प्रदेश सभाको दोस्रो कार्यालयको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख एकेराज जोशी समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले 2083 साउन 29 गते सोमबार राति 12 बजेदेखि लागू हुने गरी प्रदेश सभाको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेशसभाको चालु अधिवेशन अन्त्य हुने भएको छ। मन्त्री परिषदको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि आवश्यक संवैधानिक प्रक्रिया अनुसार प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर गत बिहिबार बेलुकी एकाएक डुबानमा पर्यो। एक घण्टाभित्र परेको पानीले मुख्य बजार क्षेत्रमा खजुरा मंगलगढ़ी हुँदै एरीचोकसम्म जलमग्न बन्यो। वीरेन्द्रनगरको मध्य मार्गमा रहेको खोक्रे इत्राम र नेवारी खोला उड्लिएर बेलुकी 4:30 बजेदेखि 5:30 बजेसम्म परेको पानीले कर्मचारी, विद्यार्थी, शिक्षक र सर्वसाधारणको केही बेर विचली भएको थियो। बिहिबारको वर्षाबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भने भएको जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रहरी नायब उपरीक्ष कविन्द्र सिंह बहुराले जानकारी दिनुभएको थियो। उहाँका अनुसार डुबानकै कारण वीरेन्द्रनगर 6 मंगलगढी मा रहेको आर्मी स्कूलको कम्पाउन्डको 10 मिटर पर्खाल भत्किएको थियो। भक्तपुरको दरबार स्क्वायर स्थित केदारनाथ मन्दिर हरितालिका तीजको उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुल्ला गरिएको छ। तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित उक्त मन्दिर केदारनाथको दर्शनका लागि आज खुल्ला गरिएको सांस्कृतिक अध्येता गणेश रञ्जित कार्डले बताए। मन्दिरका पुजारी प्रमिल राज सुवेदीले यस अघि केदारनाथको जन्मोत्सव बुद्ध जयन्ती अर्थात वैशाख पूर्णिमा र महाशिवरात्रिको दिनमा वर्षमा 2 पटक खोलिँदै आएको थियो। तीजमा व्रत बसेका सर्वसाधारणलाई दर्शनका लागि सहज तुल्याउन बिहानदेखि मन्दिर खुल्ला गरिएको हो। मन्दिर खुल्ला भएसँगै दर्शनका लागि त्यहाँ पुग्ने महिलाको सहभागिता बाक्लो देखिएको थियो। दर्शनका लागि मन्दिर दिनभर खुल्ला रहने जनाइएको छ। एमाले पुनर्गठनका सुझाव पेश गर्न गठित कार्यदलका सहमति नभएपछि दुवैवटा प्रतिवेदनलाई मिलाउने जिम्मा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र शंकर पोखरेललाई जिम्मा दिइएको छ। काभ्रेको वलस्थली 3 दिनसम्म चलेको आवासीय बैठकमा उपाध्यक्ष थापा र महासचिव पोखरेलले ल्याएका छुट्टा छुट्टै प्रतिवेदनलाई मिलाउने कोसिस भएको थियो। तर दुवै प्रतिवेदनमा सहमति नभएपछि थप गृह कार्य गर्नका लागि बैठकले 3 नेतालाई जिम्मा दिएको हो। उनीहरूले अब प्रतिवेदनका विषयलाई मिलाउनका लागि कोसिस गर्नेछन्। कार्यदलका सदस्य समेत रहेका एमाले सचिव राजन भट्टराईले प्रतिवेदनको म्यास्यौदालाई बैठकमा उठेका विषयहरू समावेश गरी अन्तिम मस्यौदा पेश गर्ने जिम्मेवारी दिएको बताए। अर्को बैठक आगामी 1 गतेपछि बस्नेछ। राष्ट्रिएता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियानका अगुवा तथा मेडिकल व्यवसायी दुर्गा परसाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा तनाव भएको छ। झापाबाट काठमाडौँ आएका परसाईलाई स्वागत गर्न विमानस्थलमा समर्थक तथा युट्युबरको भीड जम्मा भएको थियो। विमानस्थल परिसरमा युट्युबरसँग कुराकानी गर्दै भाषण गर्न खोजेपछि प्रहरीले उनलाई रोकेको थियो। परसाईलाई प्रहरीले
रोक्न खोजेपछि उनका समर्थक र सुरक्षाकर्मीबीच केही बेर तनावको अवस्था सिर्जना भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले पर्सालाई नियन्त्रणमा लिएर भक्तपुर स्थित उनको निवासतर्फ लगेको छ। निजी तथा आवासीय विद्यालय अग्रनाइजेसन नेपाल प्याप्सनले आज नेपाल सरकारको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका लागि 12 करोड रुपियाँ अर्थमन्त्री स्वर्णिम वाग्ले समक्ष हस्तान्तरण गरेको छ। करिब 23 वर्षको इतिहास बोकेको तथा देशभर 6,500 भन्दा बढी सदस्य विद्यालय आबद्ध प्याप्सनले प्रारम्भिक रूपमा 10 करोड रुपियाँ सहयोग गर्ने घोषणा गरेको थियो। तर सदस्य विद्यालयको उत्साहजनक सहभागिता, सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता तथा मानवीय संवेदनाका कारण अपेक्षाभन्दा बढी रकम संकलन भई 12 करोड रुपियाँ नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। यसका अतिरिक्त प्याप्सनका सदस्य विद्यालयहरूले प्रत्यक्ष रूपमा प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 4 करोड रुपियाँ भन्दा बढी रकम जम्मा गरिसकेको जानकारी समेत गराइएको छ। यस विपट्टा रसुवा, नुवाकोट तथा अन्य प्रभावित क्षेत्रका प्याप्सन आबद्ध 5 निजी विद्यालयहरू गम्भीर रूपमा प्रभावित भएका छन्। ती विद्यालयहरूको पुनस्थापना तथा पुननिर्माणका लागि 2 करोड रुपियाँ छुट्याइएको प्याप्सनले जनाएको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक 25.55 अङ्कले बढेर 2,585 बिन्दुमा पुगेको छ। त्यस्तै यस दिन सेन्सिटिभ इन्डेक्स 4.34 अङ्कले बढेको हो भने फ्लोट इन्डेक्स 1.87 अङ्क र सेन्सिटिभ फ्लोट इन्डेक्स 1.56 अङ्कले बढेको छ। 13 उपसमूह मध्ये यस दिन 12 उपसमूहको परिसूचक बढेको छ भने 1 उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक 1.67% बढेको छ। त्यस्तै यस दिन जलविद्युत, जीवन बिमा, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूहको परिसूचक 1% भन्दा बढी रहेको छ। कारोबारमा आएको म्युचुअल फन्ड उपसमूहको परिसूचक यस दिन सामान्य अङ्कले घटेको छ। नेप्सेसँगै

4,68,86,82,000 रुपैयाँ बराबरको 1,15,95,000 किता सेयर खरिद बिक्री भएको छ। नेपाल भलिबल लिग एनभीएलको भव्य अक्सन सम्पन्न भएपछि धेरै टिमका प्रशिक्षकदेखि मार्कीहरूको एउटै भनाइ थियो, विदेशी खेलाडी जसको राम्रो हुन्छ उसैले लिग जित्छ। अक्सनमा काठमाडौँ रेड्स र कर्णाली शिवराज खेलाडी अनुबन्ध गर्ने मामलामा धेरै हदसम्म भाग्यमानी बन्यो, किनभने कर्णालीले 4 र काठमाडौँले 3 खेलाडी लकी ड्र मार्फत टिममा पार्न सफल भएको थियो। अर्कोतिर सगरमाथा स्म्यासरले भने अक्सनमा बोली लगाउँदा भन्दा धेरै खेलाडी विश लिस्ट मार्फत अनुबन्धन गरेको थियो। अन्य टोलीको पनि अक्सनमा मिश्रित रह्यो। कुनै टिमले चाहेको खेलाडी पाउँदा खुसी र नपाउँदा केही निराशा त थियो, तर विदेशी खेलाडीको अनुबन्धनपछि भने सबै टिमको स्तर फरक बन्यो। कुनै पनि टिमले छिमेकी भारत र पाकिस्तानका खेलाडी ल्याए भने कुनैले मङ्गोलेसिया राष्ट्रिय टिमबाट, अनि कसैको युरोप, कसैको अफ्रिका र कुनै टिमले ब्राजिलसम्मको खेलाडी नेपालभित्र आउन एनबिएलका लागि। हस् त, साँझ 5 बजेको खबर अपडेट अहिलेलाई यति नै। खबरको अर्को बुलेटिनमा हजुर हाम्रो भेट हुने नै छ। समाचार कक्षबाट म अस्मिता जीसीसहित हामी सबै बिदा माग्छौँ। यहाँहरूको समय मङ्गलमय रहोस्। नमस्कार।

0: बाबु
1: हजुर आमा
0: ल तिज पनि आइसक्यो बाबु तिमी भोलि बिहान सबेरै उठेर बहिनीलाई लिन जानु पर्यो
1: म जान्त जाने भोलि घाँस पनि खानु छ भैँसीलाई तिन दिन भैँसीको घाँस काटेर ल्याएर सकियो
0: यसले काट्छ नि घाँस
2: नगराइकन बस्छ बुढी।

0: नेपाल स्टुडियो टाइम चेक अहिले साँझको ठीक 6 बजेको छ।
1: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: आज तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भीड, भोटेकोशी बाढीले निम्ताएको विपदका कारण रौनक घट्यो।
1: भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता, विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त।
2: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोशी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारी निष्कर्ष, पूर्व सूचना अवसर नै नपाएको भनाई।
3: त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो, जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो।
1: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित, नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गर्ने।
2: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो।
4: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
5: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
6: साझा पृथ्वी, साझा दायित्व,
4: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरपझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
5: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
4: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
5: धरपझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556493333, 4935555।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उपासनाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने धार्मिक विश्वास छ। तीजको अवसरमा आज बिहानदेखि काठमाडौँको पशुपतिनाथ सहित देशभरका प्रमुख शिवालयहरूमा व्रतालु महिलाहरूको घुइँचो लागेको छ। पशुपतिनाथ परिसरमा दर्शनार्थीका लागि यस वर्ष दर्शन व्यवस्थापन विगत भन्दा सहज र चुस्त बनाइएको पाइएको छ। यद्यपि भोटेकोशी बाढीले निम्तिएको ठूलो विपदका कारण यसपालिको तीजमा अघिल्ला वर्षहरूको जस्तो रौनक भने देखिएन। मन्दिर परिसरमा पुगेका भक्तजनहरूले संस्कृति जोगाउन पूजा आराधना गरे पनि बाढी पीड़ितको पीड़ाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले पूजा आराधना मार्फत पारिवारिक सुस्वास्थ्यका साथै बाढी पहिरोमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावितहरूको शीघ्र उद्धार, पुनर्स्थापना र देशमा शान्तिको प्रार्थना गरे। हिजो दर खाएसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व भोलि गणेश चतुर्थी र पर्सि ऋषि पञ्चमीका दिन विधिवत रूपमा समापन हुनेछ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले बाल बालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश दिए प्रधानमन्त्री शाहले संवैधानिक तथा कानूनी अधिकारहरूलाई हरेक बाल बालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ प्रदेश र पालिका बीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरिएको यस वर्षको बाल दिवसले बाल बालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्रीले बताउनुभयो। नेपालको संविधान र बाल बालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त गर्नुभयो। विगतमा तीन तहका सरकार बीच समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उहाँको भनाइ छ। यस्तै सरकारले प्रभावित क्षेत्रमा सड़क सञ्जाल छिटो भन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सड़क खुलाएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। नदी तटीय क्षेत्रमा रहेका पुराना बस्तीहरू अत्यधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाल्न सम्भव नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। सरकारले प्रभावित क्षेत्र नजिकैको सुरक्षित स्थानमा वैज्ञानिक ढंगले नयाँ बस्ती बसाउने तयारी शुरू गरेको छ। नयाँ बस्ती निर्माण गर्दा प्रभावितहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमिनको संरक्षणलाई विशेष ध्यान दिइने बताइएको छ। यसका लागि उपयुक्त र सुरक्षित जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिश गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ।
2: भोटेकोसीको बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर सड़क आउँदो असोज एक गते बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क तयार पारिएको हो। हिजो परीक्षणका रूपमा ग्यास बुलेट पार गराइए पनि ग्राभेल बिछ्याउने र निकासको काम बाँकी रहेकोले असोज एक गतेदेखि मात्र नियमित यातायात खुलाउन लागि सड़क विभागले जनाएको छ। यद्यपि पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न र सड़कको अवस्था बुझेर मात्र निस्कन विभागको आग्रह छ। यसैबीच सरकारले असोज भित्रै बाढी प्रभावित क्षेत्रका सबै सड़क सञ्जाल पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र प्रभावित क्षेत्रका जनप्रतिनिधिहरू बीच भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सड़क तथा पुल पुननिर्माणका लागि 8 कार्यदल बनाएर काम तीव्र पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल गाडी सञ्चालनका लागि वैकल्पिक मार्ग तुइन र झोलुङ्गे पुल जडान गर्ने र त्यसपछि स्थायी पुनर्निर्माण अघि बढाइनेछ। मन्त्री लम्सालले काठमाडौँमै रहेका मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रत्यक्ष छलफलमा जोडेर क्षतिग्रस्त पूर्वाधारको विवरण संकलन, योजना निर्माण, कार्यान्वयन समन्वय र अनुगमन गर्न आग्रह गर्नुभएको छ।
1: रसुवाको भोटेकोसीमा आएको बाढीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ताले युट्युब च्यानल मार्फत सम्प्रेषण गरेको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलले प्रेस विज्ञप्ति निकालेर रसुवामा आएको बाढीका क्रममा त्रिशुली थ्री ए जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरेका एक व्यक्तिसँग अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई इनसाइड द बङ्कर नामक युट्युब च्यानल मार्फत सामग्री प्रसारण गरिएको विषय आफ्नो जानकारीमा आएको जनाएको हो। प्रेस काउन्सिलले यस्ता सामग्रीको पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। यस विषयमा आवश्यक अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल तथा नेपाल मेडिकल काउन्सिलसँग पत्रचार गरेको काउन्सिलले जनाएको छ।
2: भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ।

0: पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोटगढी तथा धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढीबाट बढी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रुपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढीबाट कुल 2,52,000 भन्दा बढी पशुपन्छी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैँसी मरेर 45,72,00,000 रुपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाईगोरुमा 17,92,00,000 रुपियाँ बराबरको नोक्सानी भएको छ। बाढीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भटेपछि बाढीले अकल्पनीय क्षति गर्नुको कारणबारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाँडधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
2: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व व्रतसहित नाचगान गरेर मनाइँदै पशुपतिसहित शिवालयहरूमा भीड, भोटेकोशी बाढीले निम्त्याएको विपदका कारण रौनक घट्यो, भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी नदिने प्रधानमन्त्रीको प्रतिबद्धता, विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त, धादिङको कृष्णवीर सडक आउँदो असोज 1 गते अर्थात बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याउने तयारी लगायतका खबर प्रस्तुत गर्यो।
0: पर्णमा अब बाँकी खबर। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीको अकल्पनीय वेग, अस्वाभाविक बहाव र भिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको सरकारी निकायले निष्कर्ष निकालेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययन अनुसार यो बाढी 1,000 वर्षमा एकपटक आउने बाढीभन्दा पनि विकराल स्तरको थियो। वर्षाका कारण नभई लाङटाङ, लिरुङ र छाङबुरीको भिरालो भूगोलबाट खसेको विशाल हिम पहिरोका कारण यो बाढी उत्पन्न भएको हो। ढुङ्गा, बरफ र माटोसहितको लेदो तीव्र वेगमा खसे खोलामा खसेपछि केही मिनटभित्रै तल्लो तटमा भीषण विनाश सुरु भएको अध्ययनले देखाएको छ। बाढीमा पानी मात्र नभई ठूला ढुङ्गा र गेगरान उच्च गतिमा बगेका थिए। स्रोतबाट

0: छुटेपछि सुरुमा 52 मिटर प्रति सेकेन्ड अर्थात 188 किलोमिटर प्रति घण्टाको वेगमा बगेको यो बाढी बेत्रावती पुग्दा 65 र देवघाटसम्म पुग्दा पनि 26 किलोमिटर प्रति घण्टाको गतिमा रहेको थियो। बाढीको यही अकल्पनीय वेग र भिन्न व्यवहारका कारण जलस्तर मापन गर्ने धेरै स्टेशनहरू समेत बगाएको थियो। यस्ता बाढीको पूर्वानुमान परम्परागत प्रणालीबाट सम्भव नहुने भएकाले अब उच्च प्रविधिमा आधारित निगरानी आवश्यक देखिएको छ। अध्ययनको निष्कर्ष बारेमा साथी हृदय रिमालले केन्द्रको हिम विज्ञान तथा हिमताल शाखाका प्रमुख वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधारसँग कुराकानी गर्नुभएको छ।
1: आउनुको मुख्य कारण भनेकै अब ग्लेसियल कोल्याप्स प्लस रक कोल्याप्सबाट अनि आइस रक एभलाइन्स हुन गयो। त्यसपछि चाहिँ एभलाइन्स चाहिँ तल देवजी कभर्ड ग्लेसियरमा बजारिएपछि त्यहाँको ठुलो भोलुम पानी त्यसपछि आइस रक अनि देवजी त्यो हाम्रो छोचेन खोला जुन चाहिँ नेपालको लाङटाङ लिरुङको मुनिबाट बग्ने छोचेन खोलामा एन्टर भएर त्यसपछि पोटेकोसी चाहिँ लेन्दे नदीसँग मिलेर पोटेकोसीमा छिरेको छ।
2: पूर्वानुमान गर्न सकिने अवस्थाको हो कि अथवा पूर्वानुमान गरेर सूचना दिँदा दिँदै पनि यो क्षति बचाउन सकिएन अथवा त्यसमा के थियो?
1: यस्तो खालको जुन आइस रक एभलाइन छ जुन डिजास्टर छ त्यसको पूर्वानुमान गर्न चाहिँ अलि यो गाह्रै हुन्छ, कठिन नै हुन्छ, अकस्मातै आएको वाला भयो। तर हामीले जब सूचना पायौँ तब रसुवागढीको हाम्रो सेन्सर लगायो त्यो बेला नै हामीले सूचना पाइसकेका थियौँ र तत्कालै हामीले तल्लो तटीय क्षेत्रहरूमा सूचना चाहिँ सम्प्रेषण गरेका थियौँ र पनि त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो र अझ तल जति हामीले सूचना सम्प्रेषण भएको छ त्यतातिर चाहिँ हाम्रो श्रमको क्षति चाहिँ कम हुन सक्यो।
2: यो घटनामा जलमापन केन्द्रहरू अथवा ती संरचनाहरू नै बाढीले बगायो कतिपय यो संरचनाहरू निर्माण गर्दाखेरि कम्तीमा यो बाढीबाट जोगिने गरी चाहिँ त्यसलाई चाहिँ संरचना तयार गर्न सकिँदैन अथवा चाहिँ यो त हाम्रो क्षमताभन्दा बाहिरको विषय भएको भएर त्यस्तो अवस्था आयो।
1: एक्ज्याक्टली त्यो संरचना जुन हामीले जति हाइटमा राखेका छौँ त्यो चाहिँ हाम्रो वर्षाजन्य बाढी त्यसको लागि चाहिँ खोला छेउमा ब्याङ्कमा चाहिँ प्रशस्त अफसेट हाम्रो भन्छौँ प्रशस्त प्रिबोर्ड दिएर चाहिँ राखेका थियौँ। तर यो जुन किसिमको बाढी छ यसले त यति हाइटले त पुग्दै पुग्दैन, यो चाहिँ एकदमै रियर घटना भएकोले यस्तो खालको बाढीको लागि कल्पना गरिएर चाहिँ हामीले यो संरचना निर्माण गरेको होइन।
2: प्रतिवेदनले केही अझै माथिल्लो क्षेत्रमा दुईवटा ताल बनेको र त्यसबाट थप आकस्मिक बाढीको जोखिमको चाहिँ सम्भावना उल्याएको देखिन्छ। सम्भावित जोखिम र यसको निगरानीको सन्दर्भमा के गर्नुपर्छ?
1: कन्टिन्युसली मोनिटर गरिराख्नु पर्ने हुन्छ। अब त्यो क्षेत्र अलि अनस्टेबल भएकोले हाम्रो ल्यान्डस्लाइडहरू गइराख्ने त्यो कारणले गर्दाखेरि त्यसमा फेरि थुनिन पछि थुनिन गएर तालहरू बन्यो भने वा ठेक्न नसक्ने गरी माथि ओभरफ्लो हुने गरी बन्यो भने र प्रेसर त्यसले क्रिएट धेरै गर्यो भने चाहिँ अलि क्षति हुने गरिकन ब्रिज हुन सक्छ होइन, मोनिटर गरिराख्नुपर्छ। अहिले त सेटेलाइट इमेजेसहरूको मार्फत हामीले त्यसलाई मोनिटर गरिराख्नु पर्ने हुन्छ।
3: उहाँ हुनुहुन्थ्यो जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधर। नेपाल दर्पणमा खबरकै सिलसिला। नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदले जानकारी दिनुभयो। संस्थापन पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीका लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति शेरबहादुर देउवाको समूहले साउन 29 देखि 3 दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि काँग्रेस असन्तुष्ट पक्षले छुट्टै 15 महाधिवेशन आउँदो मंगिर 21 देखि 23 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। संस्थापन पक्षले यसअघि नै पार्टीको 15 महाधिवेशन आउँदो असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ। यसरी दुवै पक्षले छुट्टा छुट्टै 15 महाधिवेशन गर्ने निर्णय गरिसके पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै छ।
0: नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रवृत्ति भनेका कारण आरोप लगाउनु भएको थियो। विवाद बढेपछि काभ्रेको एक होटेलमा आवासीय रूपमा चलेको कार्यदलको बैठक दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको पार्टी सचिव राजन भट्टराईले जानकारी दिनुभयो।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
4: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग।
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरवल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रको समस्याबारे छलफल गरे लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले प्रहरीले तामाङलाई पक्राउ गरेको हो। ओसिस ट्रान्सपोर्ट एन्ड एडभेन्चरका सञ्चालक समेत रहेका तामाङ विरूद्ध बैंक कसुर सम्बन्धी मुद्दा अदालतमा दायर भएको कारण अदालतमा उपस्थित गराउने प्रयोजनमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
4: नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेको विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, रक्षा मन्त्रालय र जंगी अड्डा सहितका विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले संस्थाको दर्ता, सञ्चालन, पोसाक र गतिविधिका विषयमा कानूनी आधारसहित जवाब पेश गर्न भनेको छ। बहसका क्रममा कानून व्यवसायहरूले सरकारी संस्थालाई सैन्य प्रकृतिको पोसाक र दर्जानी चिन्ह प्रयोग गर्न, गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोसाक र दर्जानी चिन्ह प्रयोग गर्न दिनु राष्ट्रिय सुरक्षाका दृष्टिकोणले घातक हुने तर्क गरेका थिए। संविधानविद भीमार्जुन आचार्यले नेपाली सेना बाहेक अन्य कुनै पनि प्रकारका आर्मीको अस्तित्व संविधानले नस्वीकारेको स्पष्ट पार्नुभयो। यस्तै अन्य अधिवक्ताहरूले विपदका बेला यस्ता संस्थाको उपस्थितिले सर्वसाधारणमा भ्रम सृजना गरेको भन्दै नागरिक संस्था सिभिलियन भएरै काम गर्नुपर्नेमा जोड दिएका जानकारी दिनुभयो।
5: नेपालमा राजनैतिक आन्दोलन र हुलदंगाका बेला संग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशका संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश, तोडफोड, चोरी, आगजनी र पुरातात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायतका ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय सञ्चालनमै संकट आएको उजागर गरेको छ। अध्ययनले संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व अभिलेखीकरण, बीमा र संकटपछिको पुनस्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ।
4: आज शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक निफ्टी आज 25.55 अङ्कले बढेर 2585 बिन्दुमा पुगेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा फाइनान्स, निर्जीवन बीमा समूह 1.5% उकालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढेको छ। गएको शुक्रबार 4.36 अर्ब रुपियाँको कारोबार भएकोमा आज 336 कम्पनीका 1.15 लाख किता सेयर 4.68 अर्ब रुपियाँमा किनबेच भएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतमा विद्यालयको दिवा भोजन डीप फ्राइड अर्थात धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशकभन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्थामा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गरिने बीबीसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइने छ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएसन अफ स्कुल एन्ड कलेज लिडर्स एएससिएलले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्रधानाध्यापकहरूका लागि हप्काउने वा दबाव दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ। सरकारले जनाए अनुसार यी परिवर्तनहरू सन् 2027 लागू हुनेछन् र तिनका लागि विद्यालयहरूमा उपलब्ध अहिलेको रकमबाटै खर्च बेहोरिनेछ। नयाँ मापदण्ड अन्तर्गत माध्यमिक विद्यालयहरूमा नियमित खाजाका रूपमा दिइने केक जस्ता गुलिया परिकारहरूलाई अब हप्तामा 2 पटक र प्राथमिक विद्यालयहरूमा हप्तामा 1 पटकमा सीमित गरिनेछ। साथै अब यस्ता परिकारहरू दिँदा तिनका साथमा फलफुलको एक भाग पनि अनिवार्य रूपमा तयार गर्नुपर्नेछ। ह्याम, ससेज र चिकन नगेट्स जस्ता प्रशोधित मासु हप्तामा एक पटकमा सीमित गरिएको छ र यिनका साथमा तरकारी वा फलफुल अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। शिक्षा विभागले यी सुधारहरूले बालबालिकामा देखिने मोटोपनको समस्या समाधान गर्न, पोषणमा सुधार ल्याउन तथा बालबालिकाको एकाग्रता, सिकाइ र समग्र हितमा टेवा पुर्याउन मद्दत गर्ने अपेक्षा व्यक्त गरेको छ।
4: हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टमिक लगायतका संस्थाले तयार पारेको प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमाली क्षेत्रमा हिमनदीहरू एक दशक अघिको तुलनामा 65% छिटो पग्लिरहेका छन्। भारतमा हुने कुल विपदमध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरेका हिमतालमध्ये 56 अत्यधिक जोखिममा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रमा रहेका 40,000 हिमनदीमध्ये भारतसहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढाउन र पहाडमा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। इङ्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एजबास्टनमा भएको घरेलु टोली इङ्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जनाएको छ। आइसिसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो सँगै इङ्ल्याण्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 अङ्कसहित पुच्छरमा छ। इङ्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनसिपको 2025-27 चक्रमा खेलका 9 टेस्टमध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्र जितेको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: आज तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भीड़। भोटेकोशी बाढीले निम्ताएको विपदका कारण रौनक घट्यो।
4: भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। विपदका बेला संघ, प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त।
5: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोशी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारको निष्कर्ष। पूर्व सूचनाको अवसर नै नपाएको भनाई।
4: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गर्ने।
5: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 काटियो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
1: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888, 98-12-35-888।
6: सीधा कुरा, प्रश्न विचार,
7: उज्यालो रेडियो नेटवर्क।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
1: प्रहरी सहयोग चाहिँदा 100,
0: दमकलका लागि 101,
1: एम्बुलेन्स सेवा चाहिँदा 102,
0: ट्राफिक प्रहरीका लागि 103,
1: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: 3 तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखि
1: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
2: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
1: प्रविधिको विकास सँगै गाडी पनि फेरिएका छन्।
2: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
1: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
2: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
1: कार्यक्रम सडक र सवारी।

0: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले साँझको ठीक 7 बजेको साथ
1: आर्थिक समुन्नतिका लागि उद्यमशील बनौ र सकेसम्म स्वदेशमै रोजगारी सिर्जना गरौं। जनचेतनाका लागि
2: नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz।
1: हाम्रो परिकल्पना गरिबी मुक्त, समृद्ध र समावेशी नयाँ नेपालको स्थापना।
2: जनचेतनाको लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz।
3: लघु वित्तीय सेवा लिई आत्मनिर्भर बनाऊ, कर्जा लिई व्यवसाय गर्ने बानी बसालौ। जनचेतनाको लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz।
4: गरिबी विरुद्ध समृद्धि ल्याउन आपसी सद्भाव र एकताका साथ अघि बढौ।
1: जनचेतनाका लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz।

0: नमस्कार। राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेस्टो नेपालद्वारा सञ्चालित नेपालकै पहिलो अर्थ रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz पोखरा र अमरटिका प्रतिष्ठानद्वारा सञ्चालित रेडियो समृद्ध नेपाल 92 MHz कुस्मा पर्वतबाट एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको समृद्ध खबरमा प्राविधिक कक्षका मित्र सविता लामिछाने सहित समाचार कक्षबाट नन्दा डाङ्गी र म सुषमा प्रसाईको स्वागत छ।
1: यहाँहरूले यो प्रसारण गण्डकी प्रदेशभर एफएम ब्यान्डको 92.6 MHz र 92 MHz मार्फत प्रत्यक्ष र इन्टरनेटको अनलाइनको www.nestoefm.org समृद्धएफएम.ओआरजी हाम्रो पात्रो र फेसबुक लाइभ मार्फत प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। समृद्ध खबर सुरु गरौं यस प्रसारणका मुख्य खबरका शीर्षकहरूबाट।
0: आज हरितालिका तीज, पशुपति लगायत शिवालयहरूमा व्रतालुहरूको घुइँचो। बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालनमा ल्याउने तयारी।
1: एमाले उपाध्यक्ष थापा र महासचिव पोखरेलको प्रतिवेदन एकीकृत गर्ने सहमति। दिवाकर अर्यल भने उज्यालो नेपाल पार्टीका महासचिव। नेपाली काङ्ग्रेसमा देखियो आन्तरिक विवाद संस्थापनमा।
0: सिंहदरबारबाट निस्के लगतै पक्राउ परे किस्ताङ गाउँपालिकाका अध्यक्ष। मुस्ताङमा हुन लागेको घर पछोङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा। स्याङ्जामा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु।
1: ब्याङ्कहरूलाई राष्ट्र ब्याङ्कको निर्देशन। एटीएमबाट 100 रुपियाँको नोट पनि निकाल्न पाइने व्यवस्था गर्न। नेप्सेमा 25-55 अङ्क बढ्दा 4.5 अर्बको कारोबार। यी हुन् धेरै कमाने 5 कम्पनी।
0: र रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह। आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटियो। र म्यान्चेस्टर डर्बीमा हाल्यान्डको गोल।
2: यो हो खोजमूलक विषयवस्तुको सङ्घालो समृद्ध खबर। समृद्ध खबर। समृद्ध खबर।
1: अब समाचार विस्तारमा। आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको थियो। पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन आइपुग्ने गर्दछन्। 3 बजेदेखि नै पशुपतिका 4 वटै ढोका खोलिएको थियो। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 वटा प्रदर्शन मार्गको व्यवस्थापन गरिएको थियो। पहिलो मित्र मार्ग उपकुण्ड दक्षिण मूर्ति कैलाश बर्दीनाथ सिंहको भवन हुँदै बासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिरी निस्किने गरी दोस्रो लाइन जयसो बागेश्वरी देब्रेतर्फको मार्ग दयुटोल 5 गणेश अन्नपूर्ण भण्डार महास्नान घर अघिको 1 नम्बर ढोका अघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी नालसचोक हुँदै शङ्कराचार्य मठ अघिको आकाशे पुल प्रहरी महरागणको सानो ढोकाबाट 2 लाइन पशुपति पश्चिमतर्फ रहेको मठको ऱ्याबबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको थियो।
0: विनाशकारी बाढीको असरका बीच पार्टीको क्यान्डिडेट क्लबमा उत्साह प्रद आवेदन परेको रासोपाले दावी गरेको छ। रासोपाले गाउँपालिका जनप्रतिनिधि हुन इच्छुकका लागि भदौ 1 गतेबाट आवेदन सुरु गरेको थियो। आवेदन सुरु गरेको ठिक 10 दिनपछि भोटेकोसी बाढीले पार्टीका सबै गतिविधिहरू स्थगित हुन पुगेका थिए। बाढी आएकै दिन रासोपा सचिवालय बैठक बसेर सबै साङ्गठनिक गतिविधि स्थगित गर्ने निर्णय गरेको थियो। बाढीपछिको पुनर्स्थापनाका लागि स्रोत कुनै पनि कमी हुँदैन। प्रधानमन्त्री शाह।
1: सरकारले भोटेकोसी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 वटा कार्यदल निर्माण गरी सडक र पुल निर्माणलाई गति दिएको बताउनुभयो। मन्त्री लम्सालले पूर्वाधार निर्माण पुननिर्माणमा दोहोरोपना हुन नदिनका लागि स्थानीय जनप्रतिनिधिलाई सघाउन आग्रह गर्नुभएको छ। उहाँले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क सञ्चालन तुइन र झुलुङ्गे पुल जडानलाई गति दिइरहेको स्पष्ट पार्नुभएको छ।
0: नेपाली काँग्रेसका सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देवालले आफ्नै मितिमा गर्न लागेको महाधिवेशन रोक्न माग दायर गर्दै गर्न खोजिएको रिट सर्वोच्च अदालतले दरपिट गरेको छ। क्रियाशील सदस्य भएको दावी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च पुग्नुभएको थियो। सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार महाधिवेशनसँग सम्बन्धित एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र

0: सचिवालय उज्यालो नेपाल पार्टीको महासचिवमा नियुक्त हुनुभएको छ। पार्टी सचिवालयको आइतबार बसेको पूर्ण बैठकले उहाँलाई महासचिवको जिम्मेवारी दिएको हो। पार्टी अध्यक्ष कुलमान घिसिङले सोमबार आइतबारमा आयोजित कार्यक्रममा अर्याल सहित कैलाश श्रेष्ठ, सुशील कार्किल, कृष्ण रेउले, काली प्रसाद चौटौ, विष्णु पराजुली र दुर्गा अर्याललाई पार्टीमा प्रवेश गराएको हो। उहाँहरूलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको पार्टीले जनाएको छ। घिसिङले नवप्रवेशी युवाको अनुगमन अनुभव र क्षमताका आधारमा पार्टीमा जिम्मेवारी दिएको बताउनुभयो। युवा पुस्तासँग सहकार्य गर्दै देश विकासका लागि काम गर्ने पार्टीको प्राथमिकता रहेको उहाँको भनाइ थियो।
1: नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ पक्राउ परेका छन्। बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। तामाङलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौँबाट आइतबार अनुमति लिएको थियो। अदालतमा मुद्दा दर्ता भए पनि हाजिर नभएकाले पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका एसपी दानबहादुर थापाले बताउनुभयो। तामाङ नयाँ बजारमा रहेको ओसिन ट्रान्सपोर्ट एडभेन्चर प्रालीका सञ्चालक पनि हुन्। भदौ 10 गतिको बाढीबाट प्रभावित पालिकाका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको छलफलमा तामाङ पनि सहभागी थिए। बैठक सकेर निस्किएपछि उनलाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो।
0: हिमाली जिल्लाको मुस्ताङको सदरमुकाम जोमसुममा भोलिदेखि दुई दिने घरपजोङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घरपजोङ गाउँपालिकाले यसअघि सबै गाउँपालिकालाई पत्रचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला सम्मेलन समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल, पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलता लगायतका विषयमा साधारण तय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरपजोङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। सम्मेलनको उद्घाटन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ। यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ। दुई दिने सम्मेलनले घरपजोङ घोषणापत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरपजोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो।
1: स्याङ्जाको पुतली बजार नगरपालिकामा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपाधीक्षक रमेश दत्त अवस्थीका अनुसार कैलाली गोदावरी नगरपालिका वडा नम्बर 9 बल्मी घर भई हाल स्याङ्जाको पुतली बजार नगरपालिका 13 नयाँ गाउँ बस्ने 35 वर्षकी सुशीला मगर गोठमा अचेत अवस्थामा दिउँसो सोमबार फेला परेकी थिइन्। स्थानीयबाट सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी टोली घटनास्थल पुगी निजलाई उपचारको लागि प्रदेश अस्पताल पुतली बजार स्याङ्जामा पठाएको थियो। उनलाई सोमबार दिउँसो डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ। निजले अत्याधिक मादक पदार्थ रक्सी सेवन गरेको भन्ने बुझिएको र शरीरमा बाहिरी चोटपटक नदिएको पनि बताएको छ। उहाँले बबिता नेपालीको घरगोठ भाडामा बसी ज्याला मजदुरीको काम गर्ने गर्थिन्। घटनाको सम्बन्धमा अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।
0: कर्णालीको स्याउ सस्तोमा उपलब्ध भएपछि नेपालगञ्ज आसपासका क्षेत्रमा यस वर्ष तीजको कोसिलीका रूपमा घर घरमा पुगेको छ। नेपालगञ्ज स्थित धम्बोजीमा कर्णाली स्याउ खरिद गरिरहनु भएकी प्रकृति राणाले तीजमा खान साथीसङ्गी तथा आफन्तसँग जाँदा कोसिली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको प्रतिक्रिया दिनुभयो। आयातित भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगञ्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ। नेपालगञ्ज महानगरपालिका 19 ध्रुव थापाले यस वर्षको तीजमा कर्णालीको स्याउ कोसिलेमा रु 15 किलो खपत गरेको बताउनुभयो। स्थानीय धम्बोजी चोकमा तीजलाई लक्षित गरेर केही दिन यता कर्णालीको स्याउ किनबेचको भिडभाड हुँदै आएको छ।
1: युवा श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा आन्तरिक रोजगारी सृजना गर्न र सिपमूलक तालिमलाई प्रत्यक्ष रोजगारीसँग जोड्न सिप तथा रोजगार मेला सञ्चालन गर्ने तयारी थालेको छ। मन्त्रालय राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान एनएभिटी तथा निजी क्षेत्रका प्रतिनिधिहरूबीच

0: रोजगारी प्रवर्धन र श्रम बजार व्यवस्थित गराउन आज एक वृहत छलफल आयोजना गरिएको थियो। मन्त्रालयले रोजगार प्रवर्धन दशक 1983-84 1992-93 सफल बनाउन कोशी प्रदेशको इटहरीबाट सिप तथा रोजगार मेला सुरु गर्ने निर्णय गरेको छ। यो मेलालाई प्रभावकारी रूपमा युवा जनशक्तिलाई सिप तथा रोजगारमा जोड्न देशका सातै प्रदेशमा विस्तार गरिने बताइएको छ।
1: गत भदौ 10 गते रसुवाको भोटेखुसी क्षेत्रमा आएको भीषण बाढ़ीमा परेर कोशी प्रदेशका 165 जना नागरिक अझै सम्पर्कविहीनमा रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा रहेको कोशी प्रदेशका कुल 228 जना नागरिक मध्ये हालसम्म 34 जनाको सकुशल उद्धार गरिएको छ भने एकजनाको मृत्यु र एकजना घाइतेको पुष्टि भएको छ। अझै ठूलो संख्यामा नागरिकहरू सम्पर्कविहीन रहेकाले खोजी कार्यसँगै सम्भावित पहिचानका लागि प्रदेशका विभिन्न जिल्लामा आफन्तहरूको डीएनए नमूना संकलन कार्यलाई तीव्रता दिएको छ। विवरण अनुसार बाढ़ीका कारण कोशी प्रदेशका 14 वटै जिल्लाका नागरिक प्रभावित भएका छन्। जसमध्ये सबैभन्दा धेरै सोलुखुम्बुका 66 जना प्रभावित भएकामा हालसम्म 16 जनाको उद्धार गरिएको छ भने 2 जना सम्पर्कमा आएका छन्।
0: हिमनदीहरू तीव्र गतिमा पग्लिने, हिम नदीजन्य तालहरू थप अस्थिर बन्ने र हिमालहरूको निगरानीमा बढ्दो खाडल देखिएसँगै हिमालय क्षेत्र खतरनाक अवस्थातर्फ अघि बढिरहेको अध्ययनले देखाएको छ। नेपाल र तिब्बतमा आएका विनाशकारी बाढीले 1300 भन्दा धेरै मानिसको ज्यान लिनुका साथै व्यापक विनाश निम्ताएको घटना लगत्तै निष्कर्षहरू सार्वजनिक भएको प्रतिवेदनलाई उद्धृत गर्दै सूचना आएको छ। यसले तीव्र गतिमा परिवर्तन भइरहेको हिमालयको क्षेत्रको वातावरणबाट उत्पन्न बढ्दो जोखिमलाई उजागर गरेको छ। एकीकृत पर्वतीय पहल र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसी मोड र जीवी अन्तर्राष्ट्रिय हिमालयन वातावरण संस्थानको प्राविधिक योगदानमा तयार पारिएको विश्वव्यापी परामर्श संस्था सिस्टेमिकको प्रतिवेदनले हिमनदीहरू अहिले पनि 1 दशकको तुलनामा 65% छिटो पग्लिरहेको उल्लेख गरिएको छ। तर प्रतिवेदनका अनुसार हिमालय काराकोरम क्षेत्रमा रहेको अनुमानित 40,000 हिमनदी मध्ये 21 वटा मात्र विस्तृत र निरन्तर रूपमा निगरानी भइरहेको छ।
1: नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई एटीएमबाट 100 रुपियाँ पनि निकाल्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको छ। केन्द्रीय ब्याङ्कले नेपाल ब्याङ्कर्स संघलाई पत्र लेख्दै यस्तो निर्देशन दिएको हो। यो सँगै अब ब्याङ्कको एटीएमबाट 1,000 र 500 सँगै 100 रुपियाँ पनि निकाल्न मिल्ने भएको छ। राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागले नेपाल ब्याङ्कर्स संघलाई पत्र पठाउँदै हाल एटीएमबाट 1,000 र 500 रुपियाँ दरका नोट मात्रै वितरण भइरहेकोमा 100 रुपियाँका दरका नोट समेत उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
0: खबरमा पालो भएको छ आर्थिक समाचारको। शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार 25.55 अङ्कले बढेको छ। गत शुक्रबार करिब 28 अङ्कले बढेको नेप्से सोमबार पनि सोही प्रवृद्धि पछ्याएको हो। सो दिन कारोबारमा आएको 3 वटा समूहको परिसूचक बढेपछि समग्र नेप्सेमा दोहोरो अङ्कको वृद्धि सम्भव भएको हो। तीमध्ये पनि अघिल्लो दिनमा धेरै घटेको जलविद्युत, अन्य निर्जीवन बिमा, जीवन बिमा उपसमूहको परिसूचक धेरै अङ्कले बढेको देखिन्छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से 0.99% बढेपछि समग्र नेप्से 2,585.04 अङ्कले उक्लिएर बन्द भएको हो। सो दिन कारोबारमा आएका मध्ये 266 कम्पनीको सेयर मूल्य बढ्दा 47 वटाको घटे भने 2 वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। नेप्से दोहोरो अङ्कले बढ्दा पनि 226 कम्पनीको सेयर धनीको सम्पत्तिको मूल्य बढेको छ। ती कम्पनीको सेयर मूल्य बढेकाले सेयर धनीको सम्पत्तिको विश्लेषण गरिएको छ। शुक्रबार धेरै सेयर मूल्य जसअनुसार इन्फिनिटी लघुवित्तको मूल्य 6.43, त्रिशुली जलविद्युत 6.38% बढेको छ।
1: खबरमा अब पालो भएको छ विदेशको समाचारको। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रुसमा डिजेलको आपूर्तिमा केही कठिनाई उत्पन्न भएको बताउनुभएको छ। उहाँले त्यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रुसको तेल तथा प्राकृतिक ग्यास उद्योग सम्बन्धी संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रुसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा असर परेको छ। इन्धनको आपूर्तिमा देखेको दबावलाई ध्यानमा राख्दै रुसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रुस विश्व बजारमा डिजेलको महत्वपूर्ण आपूर्ति मध्ये एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ। अर्कोतर्फ मध्यपूर्वको तनाव र इरानसँग सम्बन्धित युद्धका कारण पनि अन्तर्राष्ट्रिय तेल आपूर्तिमा असर परिरहेको छ। यो अवस्थाबीच अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रुसका इन्धन सम्बन्धी संरचनामाथिको आक्रमण रोक्न आग्रह गर्नुभएको हो। युक्रेनले भने रुसको ऊर्जा क्षेत्रलाई लक्षित गर्नु आफ्नो युद्ध रणनीतिको महत्वपूर्ण हिस्सा भएको बताउँदै आएको छ।
0: समाचारमा अब पालो भएको छ खेल खबरको। इङ्ल्यान्डको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात् खेलको गति सुस्त बनाएकोमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। अजबास्टनमा भएको घरेलु टोली इङ्ल्यान्डको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जनाएको छ। आइसिसीले पाकिस्तानका टोलीलाई म्याच शुल्कको 50% पनि जरिवाना तिराएको छ। यो सँगै इङ्ल्यान्डको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 अङ्कसहित पुछारमा छ। इङ्ल्यान्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्यान्ड भ्रमणमा पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै विश्व टेस्ट च्याम्पियनसिपको 2025-26 चक्रमा खेलेको टेस्टमध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्रै जितेको छ। हस्त यससँगै हामी आजको 7 बजेको समृद्ध खबरको अन्त्यमा आइसकेका छौँ। जानपूर्व यस खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। आज हरितालिका तीज, पशुपति लगायत शिवालयहरूमा बर्तालुको घुइँचो। बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालनमा ल्याउने तयारी।
1: नेपाली काङ्ग्रेसमा देखेको आन्तरिक विवाद संस्थापनमा सिंहदरबारबाट निस्किए लगतै पक्राउ परे किसिङपाङ गाउँपालिका अध्यक्ष। मुस्ताङमा हुन लागेको घरबजुङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा।
0: स्याङ्जामा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु। ब्याङ्कहरूलाई राष्ट्र ब्याङ्कको निर्देशन, एटीएमबाट 100 रुपियाँका नोट पनि निकाल्न पाइने व्यवस्था गर्नु। नेप्सेमा 25.55 अङ्क बढ्दा 4.5 अर्बको कारोबार।
1: रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह। आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटियो।
0: हस् त यससँगै साँझ 7 बजेको समृद्ध खबर अहिलेलाई यति नै। यति जेलसम्म सुनेर साथ दिनुभयो श्रोता सबैलाई धन्यवाद। अनि धन्यवाद छ प्राविधिक कक्षीका मित्र सविता लामिछानेलाई पनि। समाचार कक्षबाट सहकर्मी मित्र नन्दा डाङ्गी सहित म सुषमा प्रसाई पनि बिदा माग्छु। यहाँहरू भने सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज सुन्दै गर्नुहोला। यहाँहरूको पल शुभ रहोस्। नमस्कार।

99.6 MHz रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले रातिको ठीक 9 बजेको छ।

आमा, के म छोरी भएर जन्मिनु पाप हो? किन मलाई अर्काको घर पठायो? किन किन आमा, किन पराई बनायो? बाबा, म बाँचेर पनि मरिरहेकी छु। तिम्रा शत्रुको अगाडि बाँचेको अभिनय गरिरहेकी छु। अर्को जुनी त मलाई छोरा बनाएर जन्म

0: गरौँ गरौँ गरौँ 15 मिनट है खाजा खानलाई। गुरुजी आयो तपाईँको जक्सन
1: देखिनुहोस्, त्यही भएर त रेडी हुँदैछु। लाता पनि
0: ओपन द डोर, आउनुहोस् पधार्नुहोस्।

0: यत्रो दिन घरबाट कहाँ भनेको त, यस्तो रमाइलो पो रहेछ।
1: बहिनी हो के तँलाई चिनी अलि बढी हाल है, बाटोमा त नकुट्न त पनि
0: आज घरबाट त पुग्के गर्छु मैले।

यो एउटा गीत मात्र होइन, समाजको यथार्थ चित्रण पनि हो। प्रस्तुत गीतमा प्रयोग गरिएका शब्दले कुनै जात, वर्ग, धर्म तथा लिङ्गको अपमान गर्ने हाम्रो उद्देश्य कदापि होइन। छुवाछुत विरुद्ध जागरणका लागि समर्पित यो गीतले सामाजिक चेतनासँगै मानसिक परिवर्तनमा पनि सघाउ पुग्ने विश्वास हामीले लिएका छौँ। भगवान रूपी दर्शक तथा श्रोताप्रति सदैव आभारी छौँ र हुनेछौँ। तपाईँहरूको माया अनि साथ यसरी नै सदैव रहिरहोस्। धन्यवाद।

0: सिर्जना
1: तपाईँको
2: खाँदैछु त तिमी खायौ
1: खाइ खाजा खाँदैन

0: जबसम्म तिमी छौ अनि म छु।
1: अनि म नभएको भए के हुन्थ्यो नि?
0: नसोध भमरालाई फूल नभए के हुन्थ्यो होला, नसोध आकाशलाई जुन नभए के हुन्थ्यो होला, नसोध घामलाई छाया नभए के हुन्थ्यो होला, नसोध मुटुलाई माया नभए के हुन्थ्यो होला।
1: ओहो, मैले भने त तिमी जुनको ज्योति ल्याएर दिन्छ होला, सागरको मोती ल्याएर दिन्छ होला, होइन त?
2: जुनको

हाम्रो लुगाहरू चोरेर लिएर आएछ है. खुब आफ्नो श्री कृष्ण भगवान् सम्झिन्छ. हान्न यसलाई ढुङ्गाले.

0: नमस्ते, म लोक गायक पुष्कल शर्मा। तपाईँहरूकै माया, ममता, स्नेह र सद्भावले आज म यो स्थानसम्म छु। मेरा हरेक गीतलाई मन पराइदिनु भएको छ र म आशा गर्छु म जिउँदो रहँदासम्म तपाईँहरूकै माया पाइरहनेछु। मेरा हरेक गीतहरू सुन्न र हेर्नका लागि मेरो पुष्कल शर्मा नाम गरेको युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद सर।
1: जन्मेमा त बरु गर्भमा मरेकै भए हुन्थ्यो।

0: अस्ट्रेलिया पढ्न जानको लागि विश्वासिलो र भरपर्दो कन्सल्टेन्सी अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी पुतली सडक।
1: धनी राम र मनी राम, यिनीहरू यति धनी छन् कि यति धनी छन् कि मनका धनी यिनीहरू तोडाको समाजमा बेग्लै इज्जत छ। अनि म चाहिँ हुँ यो कथाको भिलेन। ती दुई लफङ्गा ध्वनिराम र मनिरामले मेरा

0: त्यसपछि त बिरेकअप।
1: हँ, यिनीहरूले फेरि मेरो बहिनीहरूलाई देखे।

गर्नुहोस् कि अब त्यो आइफोन र फेरि यसो फर्मनका लागि भए पनि हेरी डुहरी दुई चिन्छु दिन्छु ठुलो पक्का भयो नि।

ओइल्यार मलाई यी दुईटी बुनीहरूले धोका दियो होइन, यिनीहरूले धोका दिएर मलाई के हुन्छ र? मेरा दुईटी बुनी छैन नि अरू पिर पिर रोचन यी तिहारवालाहरूलाई अर्की दुवटी बुनीहरूसँग स्वर्मा पारेर सास गाड मिलाउनु त परियो। यहाँ त आइफोन र विदेश भ्रमणको

रिमा इन्टरटेनमेन्ट नेपाल। रामदीप पुलतर्ने बाँचे त हुम्ला भेट मरे के गर्ने। नमस्कार, म नारायण रायमाझी। अत्यन्तै मन पराइदिनु भएको यो गीत धेरै श्रोताहरूले छोटो भयो अलि लामो सुन्न पाऊ भन्नुभएकोले कमला पोखरेल बहिनी र मैले लाइभ गाएका थियौँ। त्यति राम्रो त भएको छैन, तैपनि सुनाउन चाहन्छु। यसको शब्द रचना वरिष्ठ सर्जक मेरो भाइ रमेश भिजीको हो र लय गायक गणेश भण्डारी भाइ र स्वर्गीय अमृता झेडी बहिनीको हो। यति बेला यहाँ मसँगै सत्यवती कला केन्द्रका अत्यन्तै लोकप्रिय प्यारा नानी बाबुहरू साथमा छन्, बिन्दु खड्का, विवेक खड्का र मनोज खड्का। आउनुहोस्, आजको हाम्रो यो यात्रा देखाउँदै र गीत सुनाउँदै अगाडि बढ्नेछौँ।